दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासमा अर्थतन्त्र 4% बढ्ने अनुमान गरिएको छ। वृद्धि दर निर्माण क्षेत्रको 2.38%, उद्योग क्षेत्रको 1.44% र विद्युत तथा ग्यास क्षेत्रको 24.36% पुग्ने अनुमान गरिएको छ।
3: सत्तापक्षकै सांसदहरूको तीव्र असन्तुष्टिका बीच छानबिन गरी पछि पूरक बजेट ल्याउने गरी मंगलबार प्रदेशसभा प्रस्तुत बजेट पारित भए पनि सत्तापक्ष दलभित्र भने विवाद चर्किएको छ। सत्ता घटक नेकपा एमालेका पूर्व मन्त्री समेत रहेका एक सांसदले पदबाटै राजीनामा दिएका छन्। प्रदेशसभा बैठकमा बजेट पारित हुँदा असन्तुष्टि व्यक्त गर्दै अनुपस्थित रहेका थापा लगायतका अर्का सांसद धर्मराज पाठकलाई एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले स्पष्टीकरण सोधेको छ भने प्रदेशसभा सामाजिक विकास समितिको सभापति समेत रहेका पाठकको पद समेत खोज्ने निर्णय संसदीय दलको बैठकले गरेको छ।
2: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2,000 भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका 109 वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो।
3: यस वर्षको मनसून सरदरमिति भन्दा 12 दिन ढिलो गरी बुधबार नेपालका बाँकी भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालबाट अक्टोबर 2 मनसून बाहिरिने गर्छ, तर यस वर्ष अक्टोबर 14 मात्रै मनसून पूर्ण रूपमा बाहिरिएको छ। पछिल्ला वर्षहरूमा मनसून बाहिरिने क्रम क्रमशः ढिलो हुँदै गएको देखिन्छ।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र निजी क्षेत्रलाई आशय पत्र दिने तयारी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयमा 6 महिनाको समीक्षा गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत उत्पादन प्रसारण बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाइएको उनले बताएका छन्।
3: गरिमा विकास ब्याङ्कको 20 वार्षिक साधारण सभा तथा सोमबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको 10% बोनस शेयर र 10% नगद लाभांश, प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित गरी कुल 20% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
2: काठमाडौँ उपत्यकाभित्रका प्राय सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भिड लागेको छ। दशैं नजिकै गर्दा खास गरी शहरी क्षेत्रका बोटाइटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशाल बजार, सुन्दरा, खिचापोखरी, नयाँ सड़क, बाग बजार, दिल्ली बजार, बानेश्वर, पुतली सड़क लगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहल पहल बाक्लो रूपमा रहेको पाइएको छ।
3: अब शेयर बजार पछिल्ला 5 कारोबार दिन निरन्तर बढेर नेप्से परिसूचक फेरि 2,600 बिन्दुमाथि पुगेर बन्द भएको छ। बुधबार 0.82% अर्थात 21.32 अङ्क बढेर नेप्से 2,621.26 बिन्दुमा बन्द भएको हो।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स युवै गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट युवै भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर युवै सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ।
3: अब खेल र खेलाडीका खबर। नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुईमा ओमानलाई उसकै घरेलु मैदानमा हराउँदै अङ्क तालिकाको छैठौं स्थान बलियो बनाएको छ। जितसँगै नेपालले 34 खेलबाट 28 अङ्क जोडेको छ। तर सन् 2027 एक दिवसीय विश्वकपमा सोझै छनौट हुने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।
2: अब विचार तथा विश्लेषण। विदेश मोहकी बाध्यता, युवालाई स्वदेशमा रोक्ने अबको बाटो शीर्षकमा खबर अभियान डेलीमा रविन सुवेदीको विचार छापिएको छ। भूमण्डलीकरणको युगमा पूर्ण रूपमा विदेश जाने युवाहरूलाई रोक्न नसकिए तापनि सरकार तथा समाजको कारणले विदेशी नबाध्य युवाहरूलाई भने केही हदसम्म रोक्न सकिन्छ। शिक्षामा सुधार, रोजगारी सृजना, उद्यमशीलता प्रोत्साहन, व्यवसायको सुरक्षा, सामाजिक चेतनाको स्तर वृद्धि र सुशासन मार्फत युवाहरूलाई नेपालमै अवसर दिन सकिन्छ। दक्ष जनशक्तिको अभावले गर्दा समग्र उत्पादनमा कमी आएको देखिन्छ, जसले गर्दा देशको समग्र विकास योजनामा नकारात्मक असर परेको देखिन्छ। अहिलेका युवाले भन्ने बित्तिकै काम हुनुपर्छ भन्ने चाहन्छन्, तर वास्तविकतामा त्यो अझै सम्भव भएको छैन। दशक पछिको बहुमत प्राप्त सरकारले बडो सूझबुझका साथ अलि परिपक्व बनेर काम गर्दा आम युवामा आत्मविश्वास बढ्न जान्छ। कहिले मूल्य अभिवृद्धि कर लगाउने, बिना कारण मानिसहरूलाई धरपकड गर्ने निर्णय हतारमा गर्ने अनि पछि त्यसलाई सच्याउने गरेको देखिन्छ। सरकार अलि अस्थिर हो कि भन्ने आम मानिसहरूको बुझाइ छ। नेपालको तुलनामा विदेशमा आफ्नो वृद्धि, विकास तथा आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने सोच अहिलेको पुस्तामा बढी देखिएको छ।
3: मुलुकप्रतिको समर्पण कि सत्ता स्वार्थ शीर्षकमा बद्री अर्यालको विचार नागरिक दैनिकमा छापिएको छ। नेपाललाई आज पुराना अनुहारको पुनरावृत्ति होइन, राजनीतिक संस्कारको रूपान्तरण चाहिएको छ। पदको उचाइभन्दा नैतिकताको उचाइ ठूलो हुनुपर्छ। सत्ता प्राप्त गर्ने क्षमताभन्दा सत्ता जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता महत्वपूर्ण हुनुपर्छ। नेतृत्वको वास्तविक सफलता आफू सधैँ अगाडि रहनुमा होइन, आफू पछि आउने पुस्ताले अझ राम्रो नेतृत्व दिन सक्ने वातावरण निर्माण गर्नुमा हुन्छ। नेपाली राजनीति सामु एउटै निर्णायक प्रश्न छ। हाम्रो नेतृत्व मुलुकप्रतिको समर्पणबाट निर्देशित छ कि सत्ता स्वार्थबाट? यसको उत्तर भाषण, घोषणापत्र र राजनीतिक दावीले होइन, नेताहरूको आचरण, निर्णय, जिम्मेवारी हस्तान्तरण र जनताले अनुभूति गर्ने परिणामले दिनेछ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु।
4: पचास वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
5: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
7: विजय टाइमचेंज। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले बिहानको 6 बज्यो।

0: रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 29 गते बिहीबार अक्टोबर पञ्चमी तिथि विश्व हात धुने दिवस अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
0: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
1: जङ्गली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, फ्लाई दुबईले 7 महिना थोप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिए।
0: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढी नागरिकको मृत्यु, रोजगार र लगानी बढाउन युएनडिपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
1: र नेपाल युथ टेबल टेनिस च्याम्पियनसिपमा रुबिन महर्जन र इभाना थापालाई स्वर्ण, 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढी खेलाडी सहभागी हुने, तामझाम बिना एसियाडका पदक विजेता खेलाडी पुरस्कृत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा सुरुमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसङ्ग।
0: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढीले आवेदन दिए, त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्रिपरिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा, आर्थिक लेनदेन, स्वार्थको द्वन्द्वको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्द्वबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्द्वको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ। रासपाको सरकारले गरेको सिफारिसलाई रासपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
3: उहाँलाई सिफारिस गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिस गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 अस्वीकृत भएको, सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
1: अब बडा दशैंको प्रसङ्ग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ्न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 187,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको सङ्ख्या 117,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुविदीले सिआइएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढिरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढेको छ। उहाँका अनुसार असोज 25 उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,089 जना महिला र 1,18,685 जना पुरुष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढेसँगै सडक सुरक्षा पनि कडा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 27 गतेसम्म मापसे अर्थात् मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कारबाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 मापसे 66 र यान्त्रिक 5, 26 मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात् लागू पदार्थ सेवन गरेका 1 तथा 27 यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कारबाही गरिएको पनि प्रहरीले बताएको छ।
0: पछिल्लो 3 जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा, 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानुन आएकोमा 1 यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस यता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरीमध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 अघि मिटर ब्याज सम्बन्ध पीडितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानुन बनाएको थियो। सुरुमा सिडिओलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानुन बनाए

0: 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भटेकोशी बाढीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मर्मत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिएको छ। यसैबीच बाढी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसुम सडक खण्ड 2 प्रयासपछि सञ्चालनमा आएको छ। सडक खुलाउनका लागि सडक कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सडक खुलेको भए पनि यात्रा सहज नभएको सडक विभागका प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालनमा आएसँगै कोराला नाकामा रोकिएका गाडी, दशैंका लागि चीनबाट भित्राइएका लत्ता कपडा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिएको छ। त्यसबाहेक सडक खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरधुरीले प्रति परिवार 45,000 रुपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम WWFPले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको CIN कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनु भयो।
1: रसुवा भोटिकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ सँगको सहकार्यमा समन्वयमा विभिन्न सङ्घ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बिचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम सँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरधुरलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेतीबालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
3: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
0: जङ्गली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण हिमालयभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। CIN साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
4: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र CIN। बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने

0: गर्दा पानीको स्रोतभन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसङ्क्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
1: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
2: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन सुरु शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरु योजना तयार पारिएको र सोही गुरु योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सडक खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ। जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोसी बाढीपछि को खबर प्रकाशित छ। रसुवाको भोटेकोसीमा गत भदौ 10 गते आएको बाढीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा PPA टुङ्ग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। PPA गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोडिएको संवेदनशील विषय भएकाले समेत समय लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रयपत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्रीपरिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धि दर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धि दर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढेको अनुमान गरिएको हो। यसै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरी शीर्षकको खबर पनि भित्री कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैङ्कहरूको नाफा 6% बढ्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मङ्सिर दोस्रो साता, ठूला परियोजना र पुराना विवाद प्रमुख एजेन्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मङ्सिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी सुरु भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली सञ्चार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मङ्सिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढाउने 7 प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पोर्तेल पौडेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधुरो शीर्षकमा कुलचन्द्र न्यौपाने लेख्नुहुन्छ, समानान्तर महाधिवेशनमा जुटेको काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्रीपन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा सङ्गम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुसीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पुरा गरेपछि उहाँले सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालित कृषक पाठशालाका 48 कक्षा पुरा गरेर प्रमाणपत्र सहित अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमला लेख्नुहुन्छ, नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट सुरु भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। काङ्ग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौलागाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको उल्लेख गरिएको छ। कर्मचारीको स्वास्थ्य बिमा गराउनु शीर्षकमा अर्को खबर छ भने साइबर ठगी रोक्न बैङ्कमा अब 24 घन्टा सम्पर्क व्यक्ति रहने बारेमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। दशैं तिहार र छठ पर्वका लामो सार्वजनिक विदामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले 24 घन्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैङ्क तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विदाका बेला पनि शङ्कास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रुबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्रीपन्नामा सङ्घीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। 12 दिन ढिलो गरी नेपाल बाट मनसुन बाहिरिएको बारेमा खबर छ भने बाढीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कङ्गोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4,381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिए यता नै 9,000+ संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9,066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सिर्जना रहेको समेत बताइएको हो। बैङ्कमा जारी IMF र विश्व बैङ्कको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा IMF सो कुरा बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम UNDP विकासशील देशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्न 2 विश्वव्यापी पहल सुरु गरेको जनाएको छ। आगामी 15 वर्षमा 1,20,00,000,000 युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोडले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाडीको खातामा हिजो सरकारी पुरस्कार रकमको घन्टी बजेको छ। गत शुक्रबार बसेको मन्दिर परिषद बैठकले एसियाटमा काँस्य पदक जितेका खेलाडी प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले दुई काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नुभएको थियो भने महिला कबड्डी टिमले पनि काँस्य पदक जितेको थियो। यसपालि पदक जितेका खेलाडीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभिएम टेबल टेनिस क्लबका रुबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिङ्गल्सको बोइजमा रुबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन्। र बागमती प्रदेशले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 656 खेलाडीसहित कुल 782 सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाडी बाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप 126 पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
0: बाँदरले नखाने खेतीपातीको सिफारिसमा बिग्रेको जोड र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब बाँदरबाट मुक्ति र वैकल्पिक खेतीको प्रसंग। हिजो आज नेपालमा बाँदरले किसानलाई दिएको दुःख र यसको विकल्प बारेमा संसदमा सरकारदेखि सड़कसम्ममा बहस भइरहेको छ। बाँदर नियन्त्रण वा वैकल्पिक खेती मध्ये माध्यममा ध्यान दिनका लागि साथी दीपक आचार्यले प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग कुराकानी गर्नुभएको छ।
3: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानुनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैँडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
4: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढिरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानुनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
3: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठेट ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणालीभन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला। हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न, दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन। मध्य पहाडी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आम्दानी हुन्छ, बढी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेन्डेसन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढी भएको घटी भएको सबै थाहा हुन्छ।
2: प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
2: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमालेभित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
5: जंगली जनावरले अन्न बाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुबईले 7 महिना थपे पोखरा दुबई उडान तालिका,
2: कङ्गोमा इबोला संक्रमणबाट 4000 भन्दा बढी नागरिकको मृत्यु, रोजगारी र लगानी बढाउन UNDP को पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने IMF को चेतावनी,
5: र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाडी सहभागी हुने, तामजाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनसिपमा रुबिन महर्जन र इभाना थापालाई स्वर्ण।
6: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनीतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चस्मा छ र फरक्क फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औँलो ठोड्याउँदै केही भनिराखेका छन्। माथि यस्तो लेखेको छ, सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न।
2: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
7: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437।
11: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: स्वयं सेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
13: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
12: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
13: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
14: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। आज नवरात्रको पाँचौँ दिन स्कन्द माताको पूजा गरिँदै गैँडाकुर्दैमा लिङ्गे पिङ हाल्न ओडा कार्यालयले सहयोग गर्ने। चितवनमा चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाई। नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी, पुल सेक्टर पोखरालाई हस्तान्तरण, कार्बन लाभ, बाँडफाँड तथा लगानी योजनाबारे जयश्री सामुदायिक वनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न। भरतपुरको राजमार्ग सहित बजार क्षेत्रमा सिसी क्यामेराको निगरानी। र चितवनमा 9 महिनामा 80 नयाँ एचआइभी संक्रमित थप। नारायण नदीमा कटान रोक्न 60 किलोमिटर तटबन्ध आवश्यक। दुम्कीवासमा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा।
1: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
2: श्री हरिहर मन्दिर कैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकुट सात शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम कुर्सात शीतल नगर गैरी नवलपरासी पूर्व।
0: आज मिति विक्रम सम्मत 2083 असोज 29 गते बिहिबार, तदनुसार 15 अक्टोबर 2026 र आज आश्विन शुक्ल पक्ष पञ्चमी तिथि सँगै आज ग्रामीण महिला दिवस र विश्व आदुने दिवस पनि परेको छ। खबरको सुरुवातमा नवरात्रको आज पाँचौँ दिन स्कन्द माताको पूजा गरिँदैछ यसैसँग सम्बन्धित समाचार। आज नवरात्रको पाँचौँ दिन दशैं घरुवा पूजा कोठामा 9 दुर्गामध्येकी 5 स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद् देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गर्ने गरिन्छ। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यस आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजागत्र पूर्णिमासम्मका दिनसम्म लगाउने गरिन्छ। यसरी 15 दिनसम्म नेपालीहरूले बडा दशैं पर्व मनाउने गर्दछन्। यसैबीच यता नेपालीहरूको महान चाड दशैंमा लिङ्गे पिङ हाल्नका लागि नवलप्रासी वर्दगार सुस्ता पूर्वमा रहेको गैंडाकोट दुईको वडा कार्यालयले आर्थिक सहयोग गर्नुभएको छ। जिल्लाको गैंडाकोट नगरपालिका अर्डरमा दुईको वडा कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिल हाल्नका लागि आर्थिक सहयोग गर्नुभएको हो। वडा अध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिङ्गे पिङको जागरण नगर्ने उद्देश्यले वडाभित्रका 10 टोल विकास संस्थालाई पिङ निर्माण गर्न आवश्यक सहयोग गर्न लागि बताउनु भएको छ। नेपालीहरूको महान पर्व दशैं तिहार तथा छठको अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य स्वरूप हामीले टोल विकास संस्था मार्फत पिङ हाल्न सहयोग गर्दछौँ। अध्यक्ष सापकोटाले भन्नुभएको छ, हामीले प्रति पिङ हाल्न लाग्ने अनुमानित खर्च रु 5,500 प्रदान गर्ने निर्णय गरेका छौँ। उहाँले भन्नुभएको छ, टोल विकास संस्थाहरूले आफ्नो टोलमा लिङ्गे पिङ हालेपछि बिल भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तानी लिन सक्ने पनि वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ। बडा दशैंको अवसरमा नवलपुरको गैंडाकोट सात शीतल नगरस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम क्षेत्र यति बेला धार्मिक भक्तिभाव सङ्गीतमय वातावरणले गुन्जायमान बनेको छ। नवरात्रको शुभारम्भसँगै आश्रममा विशेष पूजा धार्मिक अनुष्ठान तथा श्रीमद् भागवत महापुराण सञ्चालन भइरहेको छ। श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्वमा सञ्चालित सो आश्रममा गत असोज 25 गतेदेखि सुरु भएको श्रीमद् भागवत महापुराण कार्तिक 3 गतेसम्म चल्ने जानकारी गराइएको छ। महापुराणमा पण्डित चन्द्रमणि कण्डेलको संगीतमय शैलीमा कथा वाचन गरिरहनु भएको छ भने पण्डित श्री शशिधर सुवेदीबाट पाठ पारायण पनि गरिरहेको छ। घटस्थापनाका दिनदेखि सुरु भएको यो धार्मिक उत्सवमा नवदुर्गा पूजा, भजन कीर्तन, फुलपाती भित्राउने अनुष्ठान, महाअष्टमी, कालरात्री पूजा, महानवमी तथा कन्या पूजा जस्ता विविध धार्मिक गतिविधिहरू सञ्चालन भइरहेको जानकारी गराइएको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाइरहेकाले नागरिकहरूले निर्धक्कसँग चाडपाड मनाउन सक्ने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जानकारी गराएको छ। प्रहरीका अनुसार दशैं तिहार तथा छठको अवसरमा बजारमा किनमेल गर्नेको चाप, सार्वजनिक गाडीमा यात्रुको बढ्दो आवागमन तथा विभिन्न ठाउँमा धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने भएकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। यस अवधिमा सार्वजनिक ठाउँको निगरानीदेखि शङ्कास्पद गतिविधिहरूको पहिचानसम्मका काममा प्रहरीलाई परिचालन गरिएको छ। प्रहरीले जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग र विभिन्न निकायसँगको समन्वयमा समेत प्राथमिकता दिएको छ। सादा पोसाकमा प्रहरी, ड्रोन क्यामेरा तथा तालिम प्राप्त कुकुरहरूको प्रयोगले सुरक्षा निकायलाई थप प्रभावकारी बनाउन अपेक्षा गरिएको पनि प्रहरीले बताएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनका ले जिल्लाका मुख्य सडक, बस पार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जानकारी गराएको छ। लागू औषध, विस्फोटक पदार्थ तथा अवैध सामानको ओसार पसार नियन्त्रण गर्न तथा चाडपर्वको समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेक जाँचमा तीव्रता दिएको हो। केन्द्रीय बस पार्क, गोन्द्राङ क्षेत्र लगायतका बाहिरबाट आउने तथा स्थानीय सवारी साधन सञ्चालन हुने स्थानीय ठाउँहरूमा सवारी साधन जाँचमा कडाई गरिएको पनि जानकारी गराइएको छ। सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन मापसे तथा लागू पदार्थ सेवन लापसे जस्ता सेवन गरेर सवारी चलाउनेमाथि पनि प्रहरीले निगरानी बढाएको जानकारी गराइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागू औषध तथा विस्फोटक पदार्थको रूपमा प्रयोग हुन सक्ने पटक्का लगायतका सामग्रीहरू ओसार पसारमा नियन्त्रण गर्न चेकिङ गरिएको पनि जानकारी दिनुभएको छ। नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल स्टेट पुल निर्माण सम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ। गत भदौ 9 गतेको सचिव स्तरीय निर्णय अनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजात र आयोजना तथा ठेक्का सम्बन्धी कागजातहरू पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो। सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इन्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गरेको जानकारी दिनुभएको छ। यस अगाडि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्ने जानकारी गराइएको छ। जयश्री सामुदायिक वन उपभोक्ता समूहले कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वनको सभा हालमा वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभको उचित सदुपयोग, पारदर्शी बाँडफाँड तथा दिगो लगानी मार्फत समुदायको समृद्धि र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको हो। सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी व्यवस्था, त्यसको नियम लाभ प्राप्त गर्ने प्रक्रिया र त्यसको प्रभावकारी उपयोगको विषयमा जानकारी गराउनु भएको थियो। उहाँले वन संरक्षण तथा कार्बन सञ्चेतीमा समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्बन लाभलाई समुदायको हित, वातावरण संरक्षण र दिगो विकाससँग जोडेर उपयोग गर्नुपर्ने विषयमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा जय श्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम बहादुर कुमारले वन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबाट समुदायले प्राप्त गर्न सक्ने अवसर र त्यसको सदुपयोगको बारेमा आफ्नो धारणा राख्नु भएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
3: छोरीको बिहे पनि आट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
6: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। गैंडाकोटको पहिलो पब्लिक क्याम्पस सूर्यभक्त पतनादेवी मेमोरियल अर्थात् एसपिएम कलेजमा बुधबार सम्पन्न भेलाले प्राध्यापक सङ्घको सभापतिमा प्राध्यापक गोविन्द रिमाललाई चयन गरेको छ। निर्वाचन समितिका संयोजक प्राध्यापक शिवजी अधिकारीका अनुसार समितिको उपसभापतिमा महेश्वर पौडेल, सचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा श्री सुखदेव सुवेदी, सहसचिवमा कमलराज घिमिरे रहनु भएको छ। त्यसै गरी समितिका सदस्यहरूमा शरद चन्द्र खनाल, विद्या पराजुली, भूमिका गैरे, वीरेन्द्र राय र रञ्जला लामिछाने लगायतका प्राध्यापकहरू रहनु भएको निर्वाचन समितिले जानकारी गराएको छ। भेलाबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन गरिएको हो। कलेजमा यसअगाडि सम्पन्न कार्यक्रम सभापति अर्जुन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। सो सन्दर्भमा कलेजका प्राचार्य दिपेन्द्र पौडेलले शुभकामना व्यक्त गर्दै कलेजको संस्थागत र शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति गणेश रमणले विगतदेखि वर्तमानसम्मको यात्रा स्मरण गराउनु भएको थियो। सचिव मौसम लाल गुप्ताले सहजीकरण गर्नुभएको सो कार्यक्रममा प्राध्यापक बालकृष्ण थपलिया, अरुण कार्की, स्वतन्त्र विद्यार्थी युनियन सोभिका सभापति श्याम बाचे मगर लगायतका अतिथिहरूको उपस्थित रहेको थियो। कार्यक्रममा दशैं तिहार छठ तथा नेपाल सम्मत 1147 को अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो। भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकारमा 418 वटा सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरूमा सिसी क्यामेराको निगरानीमा राखिएको जानकारी गराइएको छ। यसअगाडि जडान भएका पुराना काम गर्ने 204 सिसी क्यामेरालाई समेत यसै प्रणाली अन्तर्गत ल्याउने गरी जडान भइरहेको छ। यससँगै 622 वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन्। जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रूम बनाएर अनुगमन समेत थालिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका 10 जनालाई एकसाथको लागि तालिम पनि दिइसकिएको छ। भरतपुर महानगरपालिका 29 जुगेडीबाट अवैध लागु औषध गाँजा करिब 136 किलो 500 ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका चार पान्द्राङ बस्ने 27 वर्षीय रञ्जित सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना 5 ख 8 6 7 6 नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा 10 वटा बोकामा रहेको उक्त परिणाममा गाँजा फेला पारी चालक रञ्जितलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जानकारी गराएको छ। नवलपुरको विनय त्रिवेणी गाउँपालिका एकदमकीबास स्थित विनय त्रिवेणी आधारभूत अस्पतालमा आवश्यक आयुर्वेद स्वास्थ्य सेवा केन्द्र गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको छ। गाउँपालिकावासीलाई सहज र सुलभ स्वरूपमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेदको अस्पतालको आयुर्वेद शाखा अन्तर्गत केन्द्र स्थापना गरिएको हो। केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उद्घाटन कार्यक्रम अन्तर्गत आयुर्वेदले अब थप गाउँपालिकावासीहरूलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनु भएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती बैदेवार छेत्री प्रमुख प्रशासकीय अधिकारी चन्द्रकान्त बस्नेत लगायतको उपस्थित रहेको थियो। नयाँ सेवा केन्द्रबाट स्थानीय नागरिकहरूले आधारभूत आयुर्वेद स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएको छ। केन्द्रमा प्रत्येक हप्ताको बिहिबार र शुक्रबार सेवा सञ्चालन हुने पनि गाउँपालिकाले जानकारी गराएको छ। आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार गरी नागरिकहरूलाई स्थानीय स्तरमा नै सेवा उपलब्ध गराउने लक्ष्यसहित केन्द्र सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाले उक्त सेवाको लाभ लिन सबै गाउँपालिकावासीहरूलाई पनि आग्रह गरेको छ। चितवनमा सन् 2026 जनवरीदेखि आजसम्म 80 जना नयाँ एचआइभीका संक्रमितहरू फेला परेका छन्। जोखिममा रहेका समूह माप गरिएको परीक्षणको क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। भरतपुर अस्पताल स्थित एड्स हेल्थ फाउन्डेसनले 223 जनाको परीक्षणको क्रममा 80 जनामा एचआइभी संक्रमण देखिएको जानकारी गराएको छ। यस अवधिमा नयाँ भेटिएका संक्रमित सहित 91 जना नयाँ बिरामीहरूले एचआइभी विरुद्धको एआरटी औषधि सेवन गर्न थालेका छन्। औषधि सेवन सुरु गरेका मध्ये 11 जना जिल्ला बाहिरका रहेका छन्। यससँगै फाउन्डेसनबाट नियमित रूपमा एआरटी औषधि सेवन गर्नेको संख्या 1293 पुगेको पनि जानकारी गराइएको छ। भरतपुर अस्पतालका फिजिसियन डाक्टर प्रमोद पौडेलका अनुसार एचआइभी संक्रमित सहित अन्य व्यक्तिमा गरिएको यौन रोग परीक्षणको क्रममा 1161 जनामध्ये 52 जनामा यौन रोगको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकाहरूको उपचार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार सरकारी तहबाट कन्डम उपलब्ध हुन नसक्दा सुरक्षित यौन व्यवहारमा चुनौती थपिएको छ। यसको कारण यौन रोग तथा भेरिङ्गीको संक्रमण समेत संक्रमितहरू समेत भेटिएको उहाँले जानकारी दिनुभएको छ। एचआइभी संक्रमणमा क्षयरोगको समस्या पनि देखिने गरेको डाक्टर पौडेलले बताउनु भएको छ। उहाँका अनुसार 148 जनाको खकार परीक्षण गर्दा 15 जनामा क्षयरोग पुष्टि भएको छ। यसैबीच जनवरीदेखि हालसम्म नियमित औषधि सेवन गरिरहेका 3 जनाले औषधि लिन छाडेको र उनीहरू सम्पर्कमा समेत नआएको फाउन्डेसनले जानकारी गराएको छ। एचआइभी संक्रमितहरूको स्वास्थ्य अवस्था सुधार गर्न नियमित औषधि सेवन र स्वास्थ्य कर्मीहरूसँगको सम्पर्क आवश्यक रहेको पनि स्वास्थ्य कर्मीहरूले बताएका छन्। फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार औषधि लिन आउने गरिब वृद्ध वृद्ध तथा एकल महिलासहित 1211 जनालाई यातायात प्रयोगशाला परीक्षण पोषण औषधि तथा आकस्मिक सेवामा सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ। उहाँले नियमित रूपमा एआरटी औषधि सेवन गर्दा एचआइभीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताउनुभयो। स्वास्थ्य सेवामा पहुँच बढाउने नियमित परीक्षण गर्ने र संक्रमितहरूलाई आवश्यक उपचार तथा सहयोग उपलब्ध गराउने कार्यले एचआइभी नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। नारायण नदीको बाढी तथा कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन 60 किलोमिटर तटबन्ध आवश्यक निर्माण गर्नुपर्ने देखिएको छ। यसका लागि 22 अर्ब रुपियाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। नारायण नदीमा असोज 11 गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ 15 किलोमिटर र नवलपरासीतर्फ 45 किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो। समयमा नै बजेट व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरले जानकारी गराएको छ। सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्य अनुसार 22 अर्ब रुपियाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। कालीगण्डक नदीमा आएको बाढीले पहुँच सडक बगाएको घेरिङ र डेढगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घेरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डक नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतेको बाढीले बगाएको थियो। नवलपुरतर्फको अस्थायी सडक पहुँच गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको छ। दुवैतर्फको सडक पहुँच निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारी साधन सञ्चालनमा आएको घेरिङ गाउँपालिकाका अध्यक्ष ओम बहादुर थापाले जानकारी दिनुभएको छ। उक्त पुलको घेरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता मार्फत सम्पन्न गरेको थियो। पुल सञ्चालनमा आएसँगै घेरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर पाल्पा स्याङ्जा चेतवन लगायतका स्थानमा आवत जावत सहज हुनुका साथै स्थानीय नागरिक यात्री तथा मालवाहक ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ। यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत असोज 28 गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको छ। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायतका लुम्बिनी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिम भूभागको थोरै ठाउँबाट यस वर्षको मनसुन बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरेर मनसुन बाहिरिएको छ। सामान्यतया नेपालमा मनसुन 13 जुनदेखि सुरु भई 2 अक्टोबरमा बाहिरिने गर्दछ, तर यस वर्ष 19 जुन अर्थात् असार 5 गते मनसुन भित्रिएको थियो भने सरदार मितिभन्दा 12 दिनपछि बाहिरिएको छ। यस वर्षको मनसुनमा औसतको आसपासमै वर्षा भएको छ। मनसुन बाहिरिए पनि स्थानीय तथा पश्चिम वायुको प्रभावले पानी पर्न सक्ने भने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। आज नवरात्रको 5 दिन स्कन्द माताको पूजा गरिँदै गैंडाकोट 2 लिङ्गे पिङ आल्न ओडा कार्यालयले सहयोग गर्ने। चितवनमा चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाई। नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण। कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबारे जयश्री सामुदायिक वनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न। भरतपुरको राजमार्ग सहित बजार क्षेत्रमा सिसी क्यामेराको निगरानी। र चितवनमा 9 महिनामा 80 नयाँ एचआइभीका संक्रमित थप। नारायणी नदीको कटान रोक्न 60 किलोमिटर तटबन्ध आवश्यक। दम्कीबासमा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा। हवस्त, सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्र र नेपाली पात्र मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षाका मित्र अरूण घिमिरेलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नौलपुर।
8: ओहो दाई, नमस्कार।
9: नमस्कार,
8: आराम हुनुहुन्छ?
9: आरामै छु।
8: घर त राम्रो बनाउनु भएछ?
9: यसो भनौँ।
8: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
9: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
8: ए, गजबको काम गर्दा रहेछन् त।
10: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66189 र 98071-68139।
11: विजय तान्छे।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले बिहानको 7 बज्यो।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
14: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
15: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
16: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
17: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: زي فان اكسل 8.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न

0: सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015104, मोबाइल 98612204437।
2: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: स्वयंसेविका दिदीज्यू नमस्कार, हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
5: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
4: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
5: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
6: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
7: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
8: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप, किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: सर एउटा प्रश्न सोधौँ है।
4: सोध न
3: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
4: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
3: हस्, धन्यवाद सर।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: güzel efem eksen 8.2.
1: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन। जमुना देवी कणेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।
2: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नु हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर। कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घट स्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चेबाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चेबाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने, कार्तिक 2 गते पाठ कथा समाप्ति, कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने, कार्तिक 4 गते विजयादशमी मौलोमा टिका तथा टिका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8 नौ वलपुर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: सिद्धार्थ चस्मा घर
7: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
6: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
7: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क सिद्धार्थ चस्माघर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470023613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5, मोबाइल 98612204337।
9: अहिले बिहानको 8 बज्यो।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष वेद बन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट चार नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय विनय त्रिवेणी नवलपरासी बर्दघाट सुस्तापूर्व।
10: नमस्कार, म विनोद पौडेल कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी शेयर सदस्य शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति सुकृति दीर्घायु सुस्वास्थ्य समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस् धन्यवाद, नमस्कार।
11: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभ चिन्तक संरक्षण कर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: नर बहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी नवलपुर।
12: देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व।

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
1: जापानिज भाषा कहाँ?
0: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780512294, मोबाइल 9809233894।
3: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
7: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
7: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरे, वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार, गैंडाकोट, नवलप्रासी, बर्दघाट, सुस्तापुर। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। समृद्ध, सभ्य, सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता, सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख मदन भक्त अधिकारी, गैंडाकोट नगरपालिका, नवलपरासी, बर्दघाट, सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर।
9: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
10: नमस्कार, म हिरालाल आर्यल गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर
0: उपसिकट गाउँपालिकाको अनुरोध सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट एक नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: बुद्धिसागर पण्डित प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: बालबालिकालाई खेलाउनकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: कस्तो गर्मी,
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: ए ल ल, जाऊ जाऊ जाऊ सबैजना।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: विजय टाइमचेक।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
8: अहिले बिहानको 9 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूका लागि सिँचाइ

0: पर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
1: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
4: नमस्कार, प्राध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैँडाकोट नवलप्रासी पर्दघाट सुस्ताबुङ। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक अभिसङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोगसँगका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फललाई र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
2: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दगा।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
9: ओहो दाई नमस्कार
10: नमस्कार
9: आराम हुनुहुन्छ
10: आरामै छु
9: घर त राम्रो बनाउनु भएछ
10: यसो भनौँ
9: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
10: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
9: ए गजबको काम गर्दा रहेछन् त
11: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9871068139
12: मध्यबिन्दु नगरपालिकाको अनुरोध सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ आफ्नो घर आँगन र टोल सफा राखौँ चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री प्लास्टिक तथा अन्य फोहोर नफालौँ जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिऊ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय, मध्यबिन्दु नवलपरासी बर्दघाट, सुस्तापूर्व। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार, गैंडाकोट 2, नवलपुर।
13: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
14: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकारी सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
12: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्देसेन सामुदायिक वन उपभोक्ता वन समूह, गैंडाकोट 10, नवलपुर। नेपालीहरूको महान पर्व विजया दशमी, उजालो र उमङ्गको पर्व, शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4, नवलपुर।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
3: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
5: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: नेत्रराज सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124437।
8: अहिले बिहानको 10 बज्यो।

0: Zilla FM 101.9. नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर। नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, शिक्षक कर्मचारीज्यूहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार गैंडाकोट 5 नवलपुर।

0: शाकाहारी भएर चाडपर्व मनाउनु कायदा छ, हत्या हिंसा बिना नै चाडपर्व मनाउनु फाइदा छ। बुढी कसो
1: त्यो त हो, अरूको देखासेखी नगरौँ, आफ्नो हैसियत अनुसार चाडपर्व मनाऊ।
2: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
2: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोट 8 नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 8 नवलपुर।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध: सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी नवलपरासी वर्दघाट सुस्तापूर्व।
8: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख, शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस् धन्यवाद, नमस्कार।
1: देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले बिहानको 11 बज्यो।

0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी नवलपुर।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरे, वडा।

0: सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता, सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नगर प्रमुख मदन भक्त अधिकारी, गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट, सुस्ता पर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी, अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, गैंडाकोट 4, नवलपुर।
1: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोविन्द सुवेदी, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार, गैंडाकोट, नवलपुर।
2: नमस्कार, म हिरालाल आर्यल, गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाड पर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।

0: Космоса. Со мной Жири.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
6: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
8: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोध न
1: सर। यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
5: श्री हरिहर मन्दिर, परमानन्द सन्यास आश्रम परिवार, गैंडाकोट, नवलपुर।
4: उपस्वीकृत गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जगन्नाथ पौडेल, अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, गैंडाकोट एक, नवलपुर।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसाय मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट 5, नवलपुर।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
10: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर,
11: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, गैंडाकोट 9/84, फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।
12: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
13: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
16: मोबाइल 9851129163, 9550074503 र 9551184503।
15: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: Zoya Fan, except it doesn't love so.
1: Kosto.
2: You got me. You got me. You got me. You got me. You got me. You got me. You got me. You got me. You got me. You got me.
3: You got me. You तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पूल कहाँ छ
2: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पूल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैलाकोट फन पार्क छँदैछ नि
4: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
6: नयाँ व्यवस्थापनको साथ तपाईहरुको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठूलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ तपाईको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व
8: ए बुझेलदाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
9: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सर्जमेन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचै जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरु कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
8: भयो दाइ
6: गैडाकोट नगरपालिका र विजय एफएम द्वारा जनहितमा जारी सन्देश नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
2: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैडाकोट नवलपुर
10: नमस्कार म हमला शर्मा प्रधानाध्यापक कालिका नमना माध्यमिक विद्यालय गैडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व विजयादशमी शुभ दीपावली छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू कर्मचारी मित्रहरू विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू विद्यार्थी भाइ बहिनीहरू पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू पूर्व विद्यार्थी भाइ बहिनीहरू शुभचिन्तक शिक्षा प्रेमी समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति सुस्वास्थ्य दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ साथीभाइ बन्धुबान्धव छरछिमेक इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु धन्यवाद नमस्कार
6: कावासोती नगरपालिकाको अनुरोध
9: सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासुती नगरपालिकाको कार्यालय कावासुती नवलप्रासी बर्दघाट सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय मध्यबिन्दु नवलपरासी बर्दघाट सुस्तापूर्व। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार, गैंडाकोट 2, नवलपुर।
11: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
12: हरि प्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
13: अहिले मध्याह्नको 12 बज्यो।

0: FM, except it doesn't love us.
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
2: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
1: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
2: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
3: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
4: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण उपभोक्ता पदाधिकारी सल्लाहकार कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ हाम्रा वन जङ्गललाई हराभरा राख्ने वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून् अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्दसेन सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष मिलनराज घिमिरे प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैंडाकोट 4 नवलपुर
5: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्ता पूर्व
6: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
7: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
6: भयो दाई
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: एउटा सारी दिनै पर्छ के दशैं जस्तो चाडा जिन्दगी भरि एक सरो फरिया र चोलो कति लगाउनु
1: लाइस बुढी सारी पैसा नस

0: खसी पनि घोटले ल्याउनु पर्छ बा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबु
1: फालास बजिया गोर्ले खसी

0: छौ
1: साच्चै त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफूल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त 100 त दिनु पर्ला नि दक्षिणा
2: दिस बुढी 100 रुपैयाँ दक्षिणा पैसा र सैसा

0: زي فان اكس اي تسمى نفسها.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारु सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ सम्पत्ति कर घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर सवारी साधन कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ
3: समयमै कर तिर्नुहोस् दण्ड जरिवानाबाट बस्नुहोस्
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
1: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
1: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
6: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98 511 29 163 98 550 74 503 र 98 511 84 503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: घरै उज्यालो
4: दाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
5: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ। अहिले केही भन्नै सकिन्न भन्नुभएको छ डाक्टरले।
4: होइन, कसरी यस्तो भयो भाउजू?
5: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
4: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
5: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो। 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
6: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
7: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा प्रसारण गरेको हो।
8: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
9: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: नेत्र राज सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट नवलपुर।
11: विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले दिउँसोको 1 बज्यो।

0: FM 101.5 नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, शिक्षक कर्मचारीज्यूहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर।
1: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
5: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
4: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
5: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0564493773 र 4947141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
6: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
7: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
6: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
7: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुन सक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
8: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए संस्था दर्ताको सिफारिसको लागि

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
3: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
5: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5, नवलपुर। नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जल प्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोट 8, नवलपुर।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गैडाकोट 8 नवलपुर। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारीज्यूहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार गैडाकोट 5 नवलपुर।

0: ल ल दुबई जानलाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कणेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, उज्यालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
5: अहिले दिउँसोको 2 बज्यो।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजयादशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780-50-12-94, मोबाइल 9809-29-33-894।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँझ, थारू सांस्कृतिक नृत्यको साथ।
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष

0: सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
3: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
3: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
3: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी वर्दघाट।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
2: जन्ममिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी नवलपरासी बर्दघाट सुस्ता पूर्व।
4: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख, शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: नर बहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3 ढोडेनी, नवलपुर।

नमस्कार, बहुमौसमी गुरुङ तपाईँ सुन्दै हुनुहुन्छ मध्य नेपालको एकमात्र उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट 4 नवलपुर। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार,
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
5: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
7: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
8: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
9: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6
1: नेपालीहरुको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य कर्मचारी सञ्चालक सदस्य पदाधिकारी एवं शुभचिन्तकहरुमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
3: नमस्कार, म हिरालाल आर्यल गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
2: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
2: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 98612-20437।
9: अहिले दिउँसोको 3 बज्यो।

0: FM,
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
2: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
3: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नगर प्रमुख मदन भक्त अधिकारी, गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट सुस्ता पर्व। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय विपन्न ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरे, वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 वडा कार्य समिति परिवार, गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व। देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापूर्व।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने।
0: हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 98570826693, 98570826693।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612204437।
9: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
1: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्र।

0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।
0: उपसिकट गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बद्धघाट सुस्तापूर्व। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार गैंडाकोट एक नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: FM 101.3
1: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
6: नमस्कार, प्राध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पत्रकार सुस्तापुर। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। हस्त धन्यवाद, नमस्कार।
1: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दगाट सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिऊ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय, मध्यबिन्दु नवलपरासी बर्दघाट, सुस्तापूर्व। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार, गैंडाकोट 2, नवलपुर।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
7: अहिले दिउँसोको 4 बज्यो।

0: Criança, सामुदायिक रेडियो
1: नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4 नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट 9 नवलपुर।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्देश्वर सामुदायिक वन उपभोक्ता वन समूह, गैंडाकोट 10 नवलपुर।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौ बोलपुर।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा

0: FM 101.9 नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर कुमाल र प्रधानाध्यापक सरस्वती पाण्डे, विजय आधारभूत विद्यालय परिवार, गैंडाकोटाट, नवलपुर। नमस्कार, म श्रीधर उपाध्याय, सामुदायिक रेडियो विजय एफएम 101.6 को स्टेशन म्यानेजर। यस वर्षको विजयादशमीले यहाँहरूमा सत्यको विजय, सदाचार र सकारात्मक सोचको प्रेरणा प्रदान गरोस्। शुभ दीपावलीले हरेक घर परिवारमा उज्यालो, खुसी र समृद्धि ल्याओस्। छठ पर्वले प्रकृति, सूर्यदेव र जलप्रतिको श्रद्धा तथा आस्थालाई अझ प्रगाढ बनाउँदै सामाजिक सद्भाव, एकता र सहिष्णुता अभिवृद्धि गरोस्। पुनः यहाँहरूमा बडा दशैं, शुभ दीपावली र छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। गोपीनाथ खरेल अध्यक्ष एवं विजय सामुदायिक शिक्षा सदन परिवार, गैंडाकोट 5, नवलपुर।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0956-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0956-13-412, मोबाइल 9800-63-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
7: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
6: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
8: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5, नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष प्रेम प्रसाद सापकोटा राजु एवं बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 8, नवलपुर।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पूर्णाहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना, पाठ परायण, महाआरती, कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वलपुर।
4: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
5: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
6: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
7: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
8: सर्जरी सम्बन्धी सेवा,
7: हाड जोडी सम्बन्धी सेवा,
8: स्त्री तथा प्रसूति रोग सेवा,
7: बाल रोग सेवा,
8: न्युरो सर्जरी सेवा,
7: न्युरो साइकियाट्रिक सेवा,
8: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
6: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
9: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
0: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
10: अहिले साँझको 5 बज्यो।
11: विजय एफएम

0: Kızıl FM 88.9.
1: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व। बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239384
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
8: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
7: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
8: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
3: ए दिदी पो आउनु भएछ आउनुस् भित्र बसम
9: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
3: त्यस्तो राम्रो लाग्यो दिदी यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
10: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
5: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता पदाधिकारी कर्मचारी सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई घर आँगनको स्वच्छता खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15 नवलपरासी वर्दघाट सुस्तापुर नेपालीहरूको महान पर्व विजयादशमी उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू बचतकर्ता ऋणी कर्मचारी सञ्चालक समिति सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4 नवलपुर विनय त्रिवेणी गाउँपालिकाको अनुरोध। सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
11: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपालआमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।

0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट तीन ढोडेनी नवलपुर। देवचुली नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, देवचुरी नगरपालिकाको कार्यालय देवचुरी नवलपरासी बर्दघाट सुस्तापुर।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा
5: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
6: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क, गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
12: न्यूरो सर्जरी सेवा,
9: न्यूरो साइकेट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
11: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा गैंडाकोट पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विपिन भक्त अधिकारी, अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, गैंडाकोट 4, नवलपुर।
0: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: गोविन्द सुवेदी, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार, गैंडाकोट, नवलपुर।
16: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
17: अहिले साँझको 6 बज्यो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, वैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, वैसा छँदै भगाइ।

0: टोलटिहरू त अझसम्म आइपुगे
1: आउँदै होला नि साह्रै भेट्न मन लाग्या हो
0: एकांशी त्यो डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टिहरू पनि आइहाले नि
2: आयो हो सोल्टी नै आयो आरामै हुनुहुन्छ आउनु अलि ढिलो भयो सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले
3: अब
1: भोलि लाहोर गइहाल्नुहुन्छ बसौ न एकछिन
2: बरु बसी बिहान यसो ठाडो भाकामा नाच्ने हो कि
0: हुन्छ
2: नि
0: हुन्छ
2: नाचौँ है त
0: ठाडो

0: सोल्टिनी, रात अझै बाँकी रहेछ, बसी बिहानो मनको धोको पनि पुरा भएन, माथि राम्री काँडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान तताम है।
1: भइहाल्छ
0: सोल्टिनी, झ्याउरे मार्छ।

0: सोल्टिने, रातभरि गाइयो नाचियो, अब बिहानीको मेरमेरे पनि हुन लाग्यो। भालेको
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में गैंडाकोट नगरपालिकाका सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। समृद्ध सभ्य सुन्दर र सुशासनयुक्त गैंडाकोट निर्माणका लागि सम्पूर्ण नगरवासीको एकता सहभागिता र सहकार्य निरन्तर रहिरहने अपेक्षा सहित पुनः सबैमा विजयादशमी शुभ दीपावली तथा छठ पर्व 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नगर प्रमुख मदन भक्त अधिकारी, गैंडाकोट नगरपालिका, नवलपरासी बर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा गैंडाकोट नगरपालिका वार्ड नम्बर 18 का सम्पूर्ण वडावासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यस पावन अवसरमा चाडपर्व मनाउँदा आपसी सद्भाव कायम राख्न, जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, पटका तथा विस्फोटक पदार्थको प्रयोग नगर्न र वातावरण स्वच्छ राख्न सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौँ। साथै असहाय, विपन्न, ज्येष्ठ नागरिक तथा एक्लो जीवन बिताइरहनुभएका व्यक्तिहरूसँग पनि चाडपर्वको खुसी बाँड्दै मानवीयता र सहयोगको भावना अभिवृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। तिल बहादुर चितौरे, वडा अध्यक्ष एवं गैंडाकोट नगरपालिका वार्ड नम्बर 18, वडा कार्य समिति परिवार, गैंडाकोट, नवलपरासी बर्दघाट सुस्तापुर। बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
2: बगैचा एडभेन्चर रिसोर्ट,
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट।
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौलाकाली
4: केवल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
5: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केवल कार गैंडाकोट एक नवलपुर
6: स्वयंसेविका दिज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भन्या
7: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
6: स्वयंसेविका दिदी हेर्नु न मेरो चार वर्षकी छोरीलाई चार पाँच दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
7: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
8: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 11-15 फोन गरी तुरुन्तै जानकारी गराउनु पिएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फन्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न। कुमार समाज नेपाल गैंडाकोट एक इकाईको प्रथम साधारण सभा सम्पन्न। समाजमा योगदान पुर्याउने अभिभावक सम्मानित। भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन। चितवनमा मङ्सिर 25-27 बिल्ड नेपाल एक्सपो आयोजना हुँदै डेढगाउँ जोड्ने काली गण्डकीको पुल सञ्चालनमा। र पुनर्स्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री वाग्लेको आग्रह। चितवनमा रक्तदान प्रिमियर लिग हुँदै विजेता टोलीले 1,00,000 रुपियाँ पुरस्कार पाउने।
1: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवहा ज्ञान महाज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ। 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम। साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पुराहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437।
0: विजय खबरमा अब खबर विस्तारमा। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्बत 1147 को अवसरमा आज शुभकामना आदान प्रदान तथा चाडपर्व विशेष रचना पाठ कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानको सभाहाल जनक ग्यालरीमा आयोजित कार्यक्रम प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारीले प्रतिष्ठानका गतिविधिहरूप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ। निरन्तर साहित्य र सङ्गीतका कार्यक्रमहरू सम्पादन गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण नगरवासीहरूमा आउँदै गरेको नव सम्पूर्ण चाडपर्वको सुखद अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रममा विशेष अतिथि रहनुभएका गैंडाकोटका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले आफ्नो गच्छी अनुसार चाडपर्व मनाउने शैली अप्नाउन पर्नेमा जोड दिनुभयो। कार्यक्रममा सङ्गीत विभागका प्रमुख अमर बिरे गुरुङ, लोक गायिका शारदा सापकोटा, श्रष्टाहरू उदय रेग्मी, सृजना लम्साल, जमुना लम्साल, विश्वराज सिग्देल, नारायणी शर्मा, भूमिका गैरे, मुकुन्द पौडेल, विष्णुमाया पन्थी, विनोद पौडेल, राधा पाण्डे, मुना धनञ्जय, गोविन्दराज कोइराला लगायतले चाडपर्व विशेष गायन र रचना पाठ गर्नुभएको थियो। कार्यक्रममा प्राज्ञ सदस्यद्वय डाक्टर लक्ष्मीप्रसाद दवाडी र विनोद पौडेललाई स्वागत गरिएको थियो। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्मा सुवेदीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण सदस्य सचिव राम प्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। मौलिक चाडपर्व धर्म संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले शुभकामना कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ। विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाई नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिए जस्तो गुनासो आएपछि अनुगमन गरिएको हो। चितवन क्षेत्र नम्बर ए क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए। उहाँले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यान आकर्षण गराउनु भएको थियो। गुनासो अनुसार सरसफाई र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो। उहाँले भन्नुभयो, विमानस्थल परिसरको सुधार गर्नुपर्नेछ। मन्त्रीसँगै हामीले अनुगमन गर्यौँ। सुधार्ने प्रतिबद्धता गराइएको छ। समग्र पूर्वाधार सरसफाई र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरूले पाएको उहाँले बताउनु भयो। यसअघि पनि विमानस्थल परिसरमा पार्किङ लगायतमा पटक पटक समस्या आउने गरेको थियो। प्रमुख जिल्लाधिकारी अर्यालका अनुसार उहाँ चितवन आएर 15 यता गरिएका कार्यक्रम प्रमुखको बैठकमा विक उपस्थित नभएकोले यसअघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको थियो। निकै गुनासो आएपछि मन्त्री सहित आफूहरू गएर सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो। बुद्धयारले यहाँबाट काठमाडौँ दैनिक 7 जहाज उडान भर्दै आएको छ। झन्डै 800 यात्रु आवाजात गर्दछन्। विमानस्थलको बोर्डिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटक पटक गुनासो आउने गरेको थियो। कार्यालय प्रमुख विकले कतिपय कमी कमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताउनु भयो। अनुगमनपछि काम भइरहेको उहाँले जानकारी दिनुभयो। सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पुर्याउन नसकेको उहाँको भनाइ थियो। कुँवर समाज नेपाल चितवन क्षेत्र नम्बर 1 अन्तर्गत गैंडाकोट नगरपालिका 1 इकाइ समितिको ऐतिहासिक प्रथम साधारण सभा सम्पन्न भएको छ। आज उज्जवल टोल विकास संस्था अन्तर्गत इकाइ समितिका उपाध्यक्ष पदम बहादुर कुमारको निवासमा आयोजित साधारण सभामा समाजलाई उत्कृष्ट योगदान पुर्याउने अभिभावक तथा सदस्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले समाजको एकता, आपसी सहयोग, आर्थिक सुदृढीकरण तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिताको आवश्यकतामाथि जोड दिएका थिए। उनीहरूले समाजलाई बलियो बनाउन सबै सदस्य एकजुट भएर अघि बढ्नुपर्ने र सुख दुःखमा एकअर्काको साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए। कुँवर समाज नेपाल चितवनका अध्यक्ष भद्रबहादुर कुमार गोपालले समाजलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताउनु भयो। समाजको विकास र संस्थागत सुदृढीकरणका लागि आफूले घर परिवारको काम समेत पन्छाएर निरन्तर खटिरहेको उल्लेख गर्दै उहाँले सबैको साझा प्रयासबाट मात्रै समाजलाई थप उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गर्नुभयो। कुँवर समाज नेपाल चितवनका संस्थापक सदस्य वरिष्ठ उपाध्यक्ष तथा गैंडाकोट इकाईका वरिष्ठ सल्लाहकार दुर्गाजित कुँवरले समाजको आर्थिक पक्षलाई मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले समाजको आर्थिक सुदृढीकरणका लागि कोष स्थापना गरेको स्मरण गराउँदै उक्त कोषमा जम्मा भएको रकम 1,00,000 रुपियाँभन्दा बढी पुगेको जानकारी दिनुभयो। कोषलाई थप विस्तार गर्दै समाजका गतिविधि सञ्चालन गर्न सक्षम बनाउने जिम्मेवारी सबै सदस्यको भएको उहाँले बताउनुभयो। कुँवर समाज नेपाल चितवनका संस्थापक अध्यक्ष रेशमलाल कुँवरले समाजका सदस्यहरूबीच आपसी साथ र सहयोगको वातावरण निर्माण गर्न समाज सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले समाजको उद्देश्य पूरा गर्न सबै सदस्यको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै एकअर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्न आग्रह गर्नुभयो। कार्यक्रममा भरतपुर महानगरपालिकाका राजस्व शाखा प्रमुख जीवलाल कुँवरले गैंडाकोट इकाइलाई एकरूपताका साथ अघि बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले समाजका सदस्यहरूबीच आपसी सहयोग र सहकार्यको भावना विकास गर्दै सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट एकअर्कासँग जोडिनुपर्ने बताउनुभयो। त्यसै गरी क्षेत्र नम्बर 1 गैंडाकोट नगरपालिका 1 इकाइ समितिका साधारण सदस्य दीपक कुँवर, महिला सदस्य अनिता कुँवर तथा क्षेत्र नम्बर 3 इकाइ समितिका अध्यक्ष कृष्णबहादुर कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजको उन्नति, एकता र सक्रियताका लागि सबै सदस्यले आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भयो। कुँवर समाज नेपाल चितवन क्षेत्र नम्बर 1 गैंडाकोट इकाइ समितिका अध्यक्ष कुलबहादुर कुँवरले समाजको उद्देश्य पूरा गर्न सबै सदस्यको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै एकअर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्न आग्रह गर्नुभयो। कार्यक्रममा समाजलाई आवश्यक समय दिनुपर्ने, आफ्नो पहिचानको संरक्षण गर्नुपर्ने र एकताको भावना व्यवहारमा उतार्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो। समाजका सदस्य तथा कार्यसमिति सदस्यहरूको उल्लेखीय उपस्थिति रहेको सभामा योगदान पुर्याउने सदस्य तथा अभिभावकलाई सम्मान समेत गरिएको थियो। साधारण सभामा कुमार समाज नेपाल चितवन क्षेत्र नम्बर एक गैंडाकोट इकाई एकाइ समितिका अध्यक्ष कुलबहादुर कुमारले सभाको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा समाजकी सचिव निर्माया कुमारले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष करिश्मा कुमारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजका उपाध्यक्ष पदमबहादुर कुमारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समाजका सचिव निर्माया कुमारले गर्नुभएको थियो। सुस्ताउँदै गएको घर जग्गा व्यवसायलाई पुनः चलायमान बनाउने, आधुनिक निर्माण सामग्रीको सहज पहुँच विस्तार गर्ने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर प्रवर्धन गर्ने उद्देश्यले चितवनमा बिल्ड नेपाल एक्सपो 2026 आयोजना हुने भएको छ। भी ग्रुप इभेन्ट र A1 होम्सको आयोजनामा एक्सपोको दोस्रो संस्करण आगामी मङ्सिर 25-27 गतेसम्म चितवन उद्योग सङ्घको एक्सपो सेन्टरमा सञ्चालन हुनेछ। पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन तथा देशभित्र लगानी र व्यवसायका लागि अनुकूल वातावरणको अभाव लगायतका कारण घर जग्गा कारोबारमा सुस्तता आएको आयोजकको भनाइ थियो। यही अवस्थालाई अवसरमा बदल्दै घर जग्गा व्यवसायलाई पुनः लयमा फर्काउने र निर्माण क्षेत्र मार्फत आर्थिक गतिविधि बढाउने लक्ष्यका साथ एक्सपो आयोजना गर्न लागि हो। आयोजकका अनुसार घर निर्माण अधिकांश मानिसका लागि जीवनकै महत्त्वपूर्ण निर्णयमध्ये एक हो, तर निर्माण सम्बन्धी पर्याप्त जानकारी नहुँदा घर बनाउन अनावश्यक लागत र समय लाग्ने तथा निर्माणको गुणस्तरमा समेत समस्या आउन सक्ने जोखिम रहन्छ। त्यसलाई मध्यनजर गर्दै एक्सपोमा आधुनिक निर्माण सामग्री, घरको डिजाइन, निर्माण प्रविधि, सरकारी मापदण्ड तथा सुरक्षित आवास सम्बन्धी जानकारी उपलब्ध गराइनेछ। हालैका वर्षमा विभिन्न स्थानमा भएका बाढी, पहिरो जस्ता प्राकृतिक विपदले सुरक्षित आवासको आवश्यकतालाई थप उजागर गरेको छ। यस्तो अवस्थामा सुरक्षित गन्तव्यको खोजीमा रहेका परिवारलाई उपयुक्त आवास सम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै घर जग्गा व्यवसाय र निर्माण क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन एक्सपोले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घर जग्गा व्यवसाय, इन्जिनियर, सरकारी निकायका प्रतिनिधि, विज्ञ र उपभोक्तालाई एउटै मञ्चमा ल्याएर परामर्श, अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। 3 दिनसम्म सञ्चालन हुने एक्सपोमा देशभरका घर जग्गा व्यवसाय, निर्माण कम्पनी तथा निर्माण सामग्री सम्बन्धी प्रदर्शकका गरी करिब 60 स्टल रहनेछन्। आयोजकले एक्सपोमा 25,000 अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ। नारायणगढ बुटोल सडक खण्डमा सडक विस्तारसँगै यात्रा समय घटेको छ, तर सडक चिल्लो र फराकिलो बनेसँगै तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढेको छ। चालु आर्थिक वर्षको 3 महिनामा पुरा नहुँदै नवलपुरमा मात्रै 90 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 19 मृत्यु भएको छ भने 150 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा घाइते भएका मध्ये 24 अवस्था गम्भीर छ। अघिल्लो आर्थिक वर्षमा नवलपुरमा 107 सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा 65 मृत्यु भएको थियो, 104 घाइते भएका थिए। घाइतेमध्ये 60 अवस्था गम्भीर रहेको थियो। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सडक विस्तारपछि तीव्र गति, लेन अनुसारको उल्लङ्घन, जथाभावी बाटो काट्ने प्रवृत्ति, पुराना सवारी साधनको प्रयोग र ओभरटेक गर्ने क्रममा हुने लापरवाही दुर्घटनाका कारण प्रमुख कारण बनेका छन्। सडक विभागले सवारी साधनको गति नियन्त्रण गर्न सडकका विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेको भए पनि चालकले त्यसमा उल्लेख गरिएका निर्देशन पालना नगर्दा दुर्घटनाको जोखिम कायमै रहेको प्रहरीको भनाइ छ। पछिल्लो समय दुर्घटना गराएर सवारी साधन सहित भाग्ने अर्थात् हिट एन्ड रनका घटना पनि प्रहरीका लागि चुनौती बन्दै गएका छन्। दुर्घटनापछि चालक वा सवारी साधन फरार हुँदा पीडितले उपचार खर्च तथा क्षतिपूर्ति पाउन समेत कठिन हुने गरेको प्रहरी उपरीक्षक खड्काले बताउनु भयो। यस्ता घटनामा संलग्न सवारी साधनको पहिचान गरी नियन्त्रणमा लिन धेरै जनशक्ति परिचालन गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो। दुर्घटना गराएर भाग्ने सवारी साधनको खोजी गर्न प्रहरी थप चनाखो हुनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो। यसैबीच जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने 4,985 सवारी साधनलाई कारवाही गरेको छ। ती कारवाहीबाट 1,41,35,00 34,000 रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा ट्राफिक कारवाहीबाट 5,94,00,00 रुपियाँ राजस्व सङ्कलन भएको थियो। कालीगण्डकी नदीमा आएको बाढीले पहुँ सडक बगाएको घिसिङ र घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतेको बाढीले बगाएको थियो। नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने हिजो सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो। उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता मार्फत काम गरेको थियो। पुल पुनः सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर पाल्पा स्याङ्जा चितवन लगायत स्थानमा आवाजावत सहज हुनका साथै स्थानीय नागरिक यात्रु तथा मालवाहक सामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ। करिब 12 वर्ष अघि निर्माण गरिएको उक्त फलामे पुल गैँडाकोट पिपल डाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ। पोखरा गैँडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाकामाई नै यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारी साधन अलपत्र परेका थिए। गाउँपालिका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दसैँको बेलामा नागरिकलाई राहत मिलेको बताउनुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
5: श्री हरिहर मन्दिर गैँडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैँडाकोट सात शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्री पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन, जमुना देवी कणेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैँडाकोट सात शीतलनगर गैरी नवलपरासी पूर्व। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु सास थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट
5: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले नेपालले भोगेको प्रकृति विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एसियाली विकास ब्याङ्क एडिबीलाई आग्रह गर्नुभएको छ। थाइल्यान्डमा एडिबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न आवश्यक भएको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकोमा मन्त्री डाक्टर वाग्लेले एडिबीप्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्ले थाइल्यान्डको राजधानी ब्याङ्ककमा चलिरहेको विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएफएफको वार्षिक बैठकमा सहभागी हुन पुग्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले 2000 बढी विद्यार्थी अध्ययनरत देशभरका 109 सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा ल्याएको छ। 2000 धेरै विद्यार्थी भएका 109 विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल 6,54,00,00,000 रुपियाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। यसमध्ये पहिलो चरणमा 89 विद्यालयको पहिचान गरी 5,34,00,00,000 रुपियाँ निकासा भइसकेको छ। प्रति विद्यालय करिब 6,00,00,000 रुपियाँको लागतमा आधुनिक 12 तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रुपियाँ निकासा गरी अत्याधुनिक 12 तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइएका छौँ। प्रति विद्यालय करिब 6,00,00,000 रुपियाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ, मन्त्री पोखरेलले भन्नुभयो। यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ। पहिलो चरणमा निकासा भएको 89 विद्यालयको विवरण विश्लेषण गर्दा 89 37%भन्दा बढी अर्थात् 33 विद्यालय मध्य प्रदेशका परेका छन्। मध्य प्रदेशको साक्षरता दर, शैक्षिक सूचाङ्क र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकोले बजेट तथा विद्यालय छनौटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ। मध्य प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो सङ्ख्यामा विद्यालयहरू परेका छन्। लुम्बिनी प्रदेशका 21 विद्यालय पूर्वाधार विकासका लागि छनौट भएका छन्, जसमा रूपन्देहीका 8 र दाङका 6 विद्यालय समावेश छन्। त्यस्तै कोशी प्रदेशबाट 18 विद्यालय परेका छन्, जहाँ झापा र मोरङका 6-6 सहितका विद्यालय सूचीकृत छन्। अन्य प्रदेशको हकमा सुदूरपश्चिम प्रदेशबाट 6 विद्यालय, कैलालीका 3, कञ्चनपुर, दार्चुला र बाजुराका 1-1 यस योजनामा परेका छन्। गण्डकी प्रदेशका 6 विद्यालय, कास्कीका 3, नवलपरासी पूर्वका 2 र तनहुँको 1 छनौट भएका छन् भने कर्णाली प्रदेशका 3 विद्यालय, सुर्खेतका 2 र जुम्लाको 1 परेका छन्। बागमती प्रदेशबाट भने 2 विद्यालय मात्र परेका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मत परिणाम घोषणा भइसक्ने जानकारी दिनुभयो। काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ। हाल केन्द्रीय सदस्यतर्फको खुल्ला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यतर्फ 45 पदका लागि प्रतिस्पर्धा छ। निर्वाचन समितिले मतगणनालाई तीव्रता दिएसँगै बाँकी परिणाम समेत आज सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीको 15 महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भूषाल निर्विरोध भइसक्नु भएको छ। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डाक्टर डिला संग्रौला तथा खुल्लातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी विजय हुनुभएको छ। धेरै उम्मेद्वार र ठूलो सङ्ख्यामा उम्मेद्वार रहेकोले सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्न समय लागेको हो। निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेभामा विभिन्न समूह बनाएर मतगणना अघि बढाइरहेको छ। सम्पूर्ण मत परिणाम सार्वजनिक भएसँगै काङ्ग्रेसको 15 महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ। चालु आर्थिक वर्षको 2083-84 को दुई महिनामा 4,36 अर्ब रुपियाँभन्दा धेरै रेमिट्यान्स भेटिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार साउन र भदौमा गरी 4,36 अर्ब 36 करोड रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। भदौमा मात्रै 2,21 अर्ब 31 करोड रुपियाँ बराबर रेमिट्यान्स भित्रिएको छ। दुई महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढेको छ। यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। विजय खबरमा अब खेल सम्बन्धी खबर। रक्तदान श्रम संस्कृतिको विकास, युवा पुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदान सम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा रक्तदान प्रिमियर लिग आयोजना हुने भएको छ। नेपाल रक्तदाता सङ्गठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीलाई मानवीय सेवामा सहभागी गराउने लक्ष्यसहित प्रिमियर लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ। पछिल्लो समय अस्पतालहरूमा रगतको आवश्यकता बढ्दै गएको अवस्थामा नियमित रक्तदानको महत्त्व बुझाउने नयाँ रक्तदाता तयार गर्ने र युवाहरूलाई रक्तदान अभियानसँग जोड्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो। उक्त प्रिमियर लिगमा कक्षा 12 वा सोभन्दा माथि सञ्चालन भएका विद्यालय तथा शैक्षिक संस्थाहरूमा अध्ययनरत युवाहरूले सहभागिता जनाउन सक्नेछन्। विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थालाई रक्तदान अभियानमा सक्रिय बनाउँदै स्वस्थ प्रतिस्पर्धा मार्फत सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने आयोजकले अपेक्षा लिएको छ। प्रिमियर लिगलाई थप आकर्षक र प्रभावकारी बनाउन प्रतियोगिता 3 चरणमा सञ्चालन गरिनेछ। विभिन्न चरणमा रक्तदान जनचेतना तथा सृजनात्मक गतिविधि मार्फत सहभागी शैक्षिक संस्थाहरूको सक्रियता र योगदानलाई मूल्याङ्कन गरी अवधारणा रहेको छ। प्रतियोगितामा सहभागी टोलीले रक्तदानको महत्त्व र आवश्यकताबारे समुदायमा सन्देश प्रवाह गर्ने अवसर समेत प्रदान गर्नेछन्। प्रतियोगिताको विजेता टोलीलाई नगद 1,00,000 रुपियाँ, ट्रफी तथा विशेष सम्मान प्रदान गरिनेछ। पुरस्कारले सहभागी शैक्षिक संस्था र विद्यार्थीहरूलाई रक्तदान अभियानमा थप उत्साहित बनाउने विश्वास आयोजकले लिएको छ। प्रतियोगिता मार्फत रक्तदानलाई केवल एक दिने कार्यक्रमका रूपमा नभई निरन्तर सञ्चालन हुने सामाजिक अभियानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी निम्नचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागका केही स्थानमा बिहान पख हुस्सु कुहिरोको सम्भावना छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न। कुमार समाज नेपाल गैंडाकोट एक इकाइको प्रथम साधारण सभा सम्पन्न। समाजमा योगदान पुर्याउने अभिभावक सम्मानित। भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन। चितवनमा मङ्सिर 25-27 बिल्ड नेपाल एक्सपो आयोजना हुँदै डेढ गाउँ जोड्ने काली गण्डकीको पुल सञ्चालनमा। र पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्री विभागलेको आग्रह। चितवनमा रक्तदान प्रिमियर लिग हुँदै विजेता टोलीले 1,00,000 रुपियाँ पुरस्कार पाउने। हवस्त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरि एकसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले साँझको 7 बज्यो।

0: ZFM 101.6 Samurai Radio।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: नमस्कार, म हिरालाल अर्याल, गैनागुड इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
5: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
5: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
7: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
8: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
5: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: श्री हरिहर मन्दिर, परमानन्द सन्यास आश्रम परिवार, गैराकोट 9 बोलपुर।
9: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
10: ए, मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
9: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
10: ए, ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
11: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु। पिएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
12: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: उपसिकट गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, हुप्सीकोट गाउँपालिकाको कार्यालय, हुप्सीकोट नवलपरासी बर्दघाट सुस्तापूर्व। बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 जारी सन्देश।
2: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
3: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार RCT गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
3: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर CMC हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। जगन्नाथ पौडेल अध्यक्ष एवं जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परिवार, गैंडाकोट 1, नवलपुर।
4: सर, एउटा प्रश्न सोधौँ है।
5: सोध न।
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस्, धन्यवाद सर।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट 5, नवलपुर।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। मधेस केन्द्रीय दलहरूले छठपछि सरकार विरुद्ध आन्दोलन गर्ने, जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी, राजस्वपाले स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गर्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको।
0: सर्वोच्चमा सिफारिस, चार न्यायाधीश विरुद्ध कार्तिक 9 उजुरी दिन मिल्ने, 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान। सुशासनका नाउँमा व्यवसायीलाई दुःख दिने गरेको उद्योगीहरूको गुनासो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो।
0: नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गर्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध हटाउन आवश्यक नेगोसिएसन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो। जलवायु असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन संसदीय समितिको आग्रह।
3: पानीको आवश्यकता, सिँचाइको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू खेर आयो।
0: र विश्व एसियन खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि, पदकको राष्ट्रले सम्मान गर्न सक्नुपर्ने भनाई।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: चाडपर्व नजिकैसँगै बजारमा हुने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका सामानको बिक्री र कालो बजारी नियन्त्रण गर्न सरकारी निकायले निरन्तर रूपमा अनुगमन गरिरहेको छ। तर चाडपर्व मात्रैमा हुने अनुगमनले उपभोक्ताको हित सुनिश्चित गर्न नसक्ने विज्ञहरू बताउँछन्। बजारमा हुने अनियमितता नियन्त्रण र वर्षभरि नियमित अनुगमन दोषीलाई कारवाही र उपभोक्तामा सचेतना आवश्यक रहेको छ। अनुगमन देखाउनका लागि मात्र होइन, बजारलाई व्यवस्थित र उपभोक्तालाई सुरक्षित बनाउन समेत प्रभावकारी हुने बताइएको छ। अब खबर सन्तोषी राहुलबाट।
5: संसदीय सुनवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस, चार न्यायाधीश विरुद्ध उजुरी आह्वान गर्ने भएको छ। असोज 26 बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरुद्ध कार्तिक 9 शुरू हुने गरी 10 समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 उजुरी दिन शुरू भएपछि 19 दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुसी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
6: समृद्ध नेपाल सुखी नेपाली भनेका छौँ, यो हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल, यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
5: संज्ञा दिँदै सडक बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सडक मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपजका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको हो। रासोपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख उपप्रमुख वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रासोपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सिआइएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका छौँ। अहिले आज सार्वजनिक गरेको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। र यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकाङ्क्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रियामध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
5: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मङ्सिर 10 गते खुला मञ्चबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि बढ्ने उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण कोष विस्तार चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायीमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरुद्धको सरकारी अभियानलाई महासङ्घले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानुनभन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
5: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
3: पानीको आवश्यकता, सिँचाइको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू धेर खेर आयो। र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौँ।
7: यो सङ्घीय सरकार चाहिँ घोडा चढेर हिँडेछ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईवटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिराखेका छौँ कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने? फेरि भोटे कोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ।
8: संरक्षण त भयो, अब अहिले हामीले ठुलो कुरा भन्दा पनि त्यो ल्यान्ड साइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम खुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
5: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
9: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्ने गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था पनि अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्त्वपूर्ण हो जस्तो लाग्छ।
5: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन युरिया हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कास्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
0: बाढी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने,
10: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
3: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: तपाईँ उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला। राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने?
6: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू, हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो। त्यसपछि हामीले कति छ त स्टक, त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौँ, छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन, हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो, ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ। पीडितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू, वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ। जस्तै मानौँ यो बोगती तारमा 120 घर दुरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ, झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ। त्यो कार्ड भनेको अस्थायी कार्ड हो, त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ।
5: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सकिए वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै। तपाईँ यात्रामा निस्किनु अघि सडकको अवस्था कतिको बुझ्नुहुन्छ? सडकको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ।
7: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाडी कतिको ठिक छ कि छैन, आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्थाबारे पनि जानकारी लिनुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सडकको अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था, सडक सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बिचमा केही अप्ठ्यारो लाग्यो, कुनै शङ्का लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ।
5: ट्राफिक प्रहरीका इन्सपेक्टर सपना पौडेल, तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103, नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्किनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन, आफू चढेको गाडीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ। आज असोज 29 गते र भोलि 30 गते गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि,
8: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन। चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
3: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृङ्खला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढीले निम्ति आएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
1: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
1: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्युरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सुरक्षित रहौ, सजग बनौ, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौ।
3: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद।
1: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
8: धन्यवाद।
1: चाडबाडको बेलामा कुराकानी गर्दैछौँ, योजनाहरू कस्तो बनिरहेका छन् त्यहाँबाट अगाडि बढौँ।
8: काङ्ग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि काङ्ग्रेसलाई चाहिँ चाड नआए जस्तो, तर पनि उभरिएको समयमा सामान्य ढङ्गमा नै बिताउने तयारी गर्दैछु।
1: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि त्यो सहरबाट, गाउँ अथवा सिंहदरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि?
8: यस्तो हुन्छ, मलाई चाहिँ म चाहिँ प्रायः जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन। तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक, त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौँ र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्त्वपूर्ण भूमिका, चाडबाडहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक, सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति, सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
1: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि, अथवा यो कुरा यसपालिको दसैँ तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्ने छ, गर्नु
8: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बिचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यवहारिक रूपमा पनि सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार, राम्रो चिन्तन, राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रवाह गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
1: काम गर्न थालेको त 6 भयो होइन तपाईँले?
8: 6 भयो।
1: 6 कतिपटक आउने जाने गर्नुभयो जिल्ला?
8: 3-4 गए।
1: अहिले धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
8: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने, संशोधन गर्ने, निर्माण गर्ने, यो ठिक्क अलिक व्यस्त समय पनि पार्लियामेन्टको त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो तर अहिले ठ्याक्कै अन्त्य छ अहिले स्टप छ त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ
9: महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
8: ठ्याक्कै गनेर त छैन तर धेरै पटक राखिसकेँ शून्य समय भन्छ विशेष समय राखेकै छु
9: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा कानुन निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा बढी
8: सबैभन्दा बढी त कानुन निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु
9: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठुलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट
8: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यावसायिक हुनुहुन्छ कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ त्यो उहाँहरूबाट कुरा आइराखेकै छ कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु महसुस गरेको छु
9: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा
8: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसायी सङ्घ मातहतबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन् त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन् विविध कुराहरू छन् जस्तो अब सडकका कुराहरू पनि छन् शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा पनि बाँकी छ अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन् ती कुराहरू बाँकी नै छ उठाउन
9: निर्वाचनको बेला पराजित गर्नुभयो उम्मेदवारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले
8: मेरो सम्बन्ध एकदमै प्रगाढी छ राम्रो
9: अहिले पनि
8: अत्यन्तै राम्रो छ मेरो त्यस्तो कुनै हुनै छैन
9: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए
8: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झेँ रासपाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ सुरेन्द्र कार्की उहाँले त मलाई त यो मागौँ दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
9: भर्खरै कि अलि पहिले
8: होइन यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ
9: राम्रो र नराम्रो भन्ने कुरा चाहिँ के कुराले निर्गोल गर्दो रहेछ किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेलामा जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो
8: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौँ हाम्रा निजी त्यहाँनिर एजेन्डा केही पनि हुँदैनन् सबै राज्यको र नागरिककै हुन्छ त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बिचमा मतभेद हुन के जरुरी छ बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो त्यसैले गर्दाखेरि कहिलेकाहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला हामीले गर्नुपर्छ होला तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन चिन्तनले नै फरक बनाउँछ होला नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई
10: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरुद्धमा आन्दोलन गर्ने तयारी गरेका छन् जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरुद्ध कार्तिक 9 उजुरी दिन मिल्ने भएको छ 5 मेट्रिक टन क्षमताको हरियो ग्रिन युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ सुशासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन् नेपाल धितृपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ र विश्व एसियाली खेलकुदमा काश्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ र संवाद श्रृङ्खला हेलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 30 बिहान 6 साझा खबरमा फेरि भेटौँला अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु नमस्कार

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाई।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्द सिंह सामुदायिक वन उपभोक्ता वन समूह, गैंडाकोट 10, नवलपुर।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नौवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नौवलपुर।
3: नमस्कार, प्रधानाध्यापक कालिका नमना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पदघाट सुस्ताबुङ। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धु बान्धव, छर छिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
2: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन

विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाड पर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाड पर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासुती नगरपालिकाको कार्यालय, कावासुती नवलप्रासी बर्दगाट सुस्तापूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ र ट्राफिक नियमको पूर्ण पालना गरौँ, आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाऊ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय, मध्यबिन्दु नवलपरासी बर्दगाट सुस्तापूर्व।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-5-11-29-163, 98-5-50-74-503 र 98-5-11-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले, प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार, गैंडाकोट 2, नवलपुर।
3: बालबालिका संस्कारी हुनुपर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
9: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि प्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
8: नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले, प्रधानाध्यापक एवं रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार, गैंडाकोट 10, नवलपुर।
10: ने
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
8: नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। लक्ष्मी प्रसाद दवाडी, प्रिन्सिपल एवं साइनिङ इङ्ग्लिस बोर्डिङ स्कुल परिवार, गैंडाकोट 5, नवलपुर। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
0: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।

0: बीबीसी नेपाली सेवाको साझापखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा घटस्थापना यता करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटेलमा सरकारी अनुगमन तीव्र।
1: 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
0: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा।
2: अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेका कुरो सबैको घर पीडित हुन्।
0: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रुसको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीडितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 जना अवकाश प्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 जना निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रुसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ्न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रुसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रुसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रुसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रुसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रुस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएभले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिसनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रुसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 रात निष्क्रिय बनेको पनि जनाएको छ। खाडी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झन्झन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियाद स्थित विमानस्थलमा 20 वटा आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्ता, कम्तीमा 32 विद्यार्थी र 1 जना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका 1 जना प्रवक्ताले अन्य 20 जना घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटेलहरूमा हालै बढाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढेका बेला बढाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाखजना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले बीबीसीसँग भने,
1: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ एउटा, त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
0: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
1: स्वच्छताका 50 वटा इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रिन स्टिकर विथ 3 स्टार दिने गर्छौँ हामी। 80 देखि 90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रिन स्टिकर विथ 2 स्टार भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौँ, त्यो भनेको ग्रिन स्टिकर विथ 1 स्टार भन्छौँ, सन्तोषजनक स्तर भन्छौँ। र अर्को डी ग्रेड भन्छौँ, त्यो भनेको सामान्य स्तर, जन्ममा 50 देखि 65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौँ, त्यो पहेँलो स्टिकर दिन्छौँ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौँ, उनीहरूलाई हामी सुझाव दिन्छौँ तपाईँका यी कुराहरू पुरा गर्नुहोस् भन्छौँ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौँ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौँ। अहिले राजमार्गका मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेको छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
0: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
1: 50 नम्बरसम्मलाई फेलै भन्दैनौँ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौँ, त्योभन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौँ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
0: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
1: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 वटा स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको
0: छ। जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
1: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
0: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
1: अहिले अलिकति भिड बढी हुने र ठगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ, मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने चाहिँ दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिवाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
0: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँभन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन् त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रो साथी कृष्णमाया उपाध्याय।
4: पातरासी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 जना युवा बाढीमा बेपत्ता भए। आफ्ना दुईजना छोरा बाढीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
2: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको घर पिए त हुने अब राम्ररी होइन टोके छोरो भए बच्चा केरी पढाउने कोही अकचिया छन्।
4: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्मर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढीमा बेपत्ता भए। डम्मर भण्डारी कि छोरी रिता भण्डारी
5: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले काहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
4: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
6: एउटा छोरो त्यो त्यो पनि घुम्यो जिउँदैछ नि आश त छ आँखा नदिनसम्म त आशै छ देखि जिउने सोच्छ दिए भर्खरै ल्याएछ अहिले दुई महिना भयो ल्याएको बढी ल्याएर अब त्यो हुँदो गयो।
4: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
2: रोउन बाबा दुई पैसा लागि गयो अखले जिन गाउन बाटो हेर्नु मन लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
4: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
7: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन। यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
4: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लामरी, जुम्ला।
0: अब एउटा अन्तर्राष्ट्रिय विषय। रुसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः सुरु गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रुसले ऊर्जा युद्धविराम उल्लङ्घन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
3: युक्रेनका राष्ट्रपतिले आफूले 3 हमला रोक्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दबाब दिनका लागि रुसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रुसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिङ्क भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्को दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौ ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यस क्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौ युक्रेनी सहरमा रुसी हमला भएको उल्लेख गरेका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले रातिको 9 बज्यो।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट नवलपुर।
2: नमस्कार, म हमना शर्मा, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षा आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर गाउँ छर छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानुहोला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
0: कावासोती नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख विष्णु प्रसाद भूषाल, कावासोती नगरपालिकाको कार्यालय कावासोती नवलप्रासी बर्दघाट सुस्ता पूर्व। मध्यबिन्दु नगरपालिकाको अनुरोध, सम्पूर्ण नगरवासीहरूमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाखा तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दियौँ। नगर प्रमुख भीमलाल अधिकारी, मध्यबिन्दु नगरपालिकाको कार्यालय मध्यबिन्दु नवलपरासी बर्दघाट सुस्ता पूर्व। नेपालीहरूको महान चाड बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। शिवराज काफले प्रधानाध्यापक एवं श्री महेन्द्र स्मारक आधारभूत विद्यालय परिवार गैंडाकोट दुई नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
4: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। हाम्रा वन जङ्गललाई हराभरा राख्ने, वातावरण स्वच्छ बनाउने र भावी पुस्ताका लागि प्राकृतिक सम्पदा सुरक्षित राख्ने साझा अभियानमा चाडपर्वले यहाँहरूमा थप प्रेरणा प्रदान गरून्। अध्यक्ष तुलसी सुवेदी गैरे एवं मुकुन्दसेन सामुदायिक वन उपभोक्ता वन समूह गैंडाकोट 10 नवलपुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष मिलनराज घिमिरे, प्रमुख कार्यकारी अधिकृत चुडामणि पाण्डे, मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैंडाकोट 4 नवलपुर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण अभिभावक जीवहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक कर्मचारी जीवहरू, पूर्व विद्यार्थीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पर्वहरूले सम्पूर्ण विद्यालय परिवारमा नयाँ उत्साह, उमङ्ग र ऊर्जा प्रदान गर्दै शैक्षिक तथा व्यक्तिगत जीवनमा सफलताको नयाँ उचाइ हासिल गर्न प्रेरणा मिलोस्। नवराज काफले प्रधानाध्यापक एवं रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय परिवार गैंडाकोट 10 नवलपुर।

0: विजय एफएम 101.9।
1: नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्र।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौल कालिका देवी नमः। विद्युदाम सम प्रभा मृगवती स्कंदस्थितां वीषणं कन्याभिः करवाल खेट विलाच दस्ता विरा सेवितां हस्ते चक्र गदा शिखेट विशिखां सापं गुणं तर्जनीं विभ्राणां मनलातिकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। देवी भगवती मौल कालिकाका चरण हार्दिक नमन। तपाईँको अन्तरदिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। म दिनपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद व्यवसायमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल असोज 30 गते शुक्रबार, तदनुसार अक्टोबर 16 तारिक सन् 2026, अहिले आश्विन शुक्ल पक्ष अर्थात् दुर्गा पक्षको षष्ठी तिथि। षष्ठीको घडी पला रहेको छ 54 घडी 70 पला, जसको अवधि हुनेछ भोलि बिहानको 3:47 को। यसै गरी ज्येष्ठा नक्षत्र रहेको छ केवल 48 पला मात्र, जुन अहिले सूर्योदयको एकै क्षणपछि अर्थात् 6:24 ज्येष्ठा नक्षत्र समापन भएर मूल नक्षत्रको प्रारम्भ हुनेछ। यसै गरी शोभन योग रहेको छ। यसै गरी करणमा कौलभ एवं तैतिलकरण रहेका छन्। आनन्दादि योगमा चर योग छ। वृश्चिक राशिमा चन्द्रमाको अवस्थिति केवल उदय मात्रै रहेको छ, जुन अहिले बिहानको 6:24 मात्रै रहन्छ र त्यसपछि भने धनुष राशिमा चन्द्रमाको प्रवेश हुनेछ। दिनमान 28:39 रहेको छ। सूर्योदय बिहान 6:05 हुँदैछ भने सूर्यास्त साँझ 5:32 हुनेछ। आज बिल्वपत्र निमन्त्रणमको दिन रहेको छ, अर्थात् फुलपाती भित्राइने सप्तमीको लागि अघिल्लै दिनमा सायङ्कालमा बिल्वपत्रलाई निमन्त्रणा गर्नुपर्दछ र उक्त निमन्त्रणा गरिने पावन दिन आज नै रहेको छ। आउनु सुभक्त साधक, यस पावन घडीमा हामी शक्तिमय माता भगवती नवदुर्गा देवीको उपासनाको सन्दर्भसँग जोडिएका छौँ। ओम जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा अक्षमा सेवाधात्री स्वाहा स्वधा नमस्तुते। प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति पुष्पाण्डेति चतुर्थकं पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च सप्तमं कालरात्रीति महागौरीति चाष्टमं नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृतितः, अर्थात् यी नवदुर्गा भगवती देवीको उपासना गरिने यो क्षण। आज भगवती मौलकालिका देवीमा 9 वटै दुर्गा देवीहरूको स्वरूपका रूपमा हामी यतिखेर आराधनामा लागेका छौँ। धार्मिक सेवा समितिबाट समेत भगवती देवीको विशेष उपासनाका कार्यक्रम र अनुष्ठानात्मक कर्महरू भइरहेका छन्। सम्पूर्ण नेपाली जनमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनमा सुख शान्ति समृद्धि छाओस्, प्राकृतिक र दैवी विपत्तिहरूबाट उन्मुक्ति मिलोस्, दुःखद घडीमा सबैमा अमन चयन होस्, शान्ति स्थापना हुन सकोस् भन्ने विश्व कल्याणको कामना गर्दै भगवती देवी मौलकालिकाको उपासना भइरहेको छ। आउनु सुभक्त साधक, तपाईँ पनि यो शारदीय नवरात्रमा भगवती देवीको उपासना गरी कृतकृत्य भन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै अनि भगवती देवीको चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा भने हामी सुन्दैछौँ उनै देवी भगवतीको यो भजन।

श्री हिमसिंह कर्णप्रिय आवाजमा भगवती देवीको यो भजन यहाँलाई स्वागत गर्दछु। कार्यक्रममा भक्त साधक आज षष्ठी तिथिको दिन अर्थात् भगवती नवदुर्गा देवीको छैटौँ दिनको आराधना गरिने दिन जहाँ षष्ठम कात्यायनी तिथि छ, भगवती देवीलाई कात्यायनी शक्तिका रूपमा आजको दिनमा पूजन गरिन्छ, उपासना गरिन्छ। आउनुहोस् कात्यायनी भगवतीका सन्दर्भमा देवी भागवत देवी पुराण लगायतका ग्रन्थहरूमा कस्तो उल्लेख गरिएको छ सो सन्दर्भमा उल्लेख गर्ने अनुमति लिएँ। कात्यायनी भगवती जसको भक्ति गर्नाले साधकलाई सरल तरिकाले पुरुषार्थ चतुष्टय प्राप्ति हुन्छन् अर्थात् धर्म अर्थ काम मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वासका साथमा भगवती कात्यायनी देवीको उपासना गरिन्छ। कात्यायनी देवीको सन्दर्भमा भन्नुपर्दा व्युत्पत्तिगत अर्थलाई हेर्ने भने विश्व प्रसिद्ध महर्षि कात्यायन ऋषिले पुत्री प्राप्तिका लागि भगवतीको तपस्या गर्नुभएको थियो। जुन कात्यायन ऋषिलाई व्याकरण शास्त्रका परम वेत्ता पनि मानिन्छ। पाणिनी ऋषिले बनाउनु भएको व्याकरण शास्त्रलाई विशद रूपमा चर्चा गर्ने, सूत्रवृत्तिहरूको अर्थ गर्ने, विभिन्न उदाहरणहरू प्रष्ट पार्ने जस्ता कामहरू कात्यायन ऋषिबाट भएको छ। उहाँ संस्कृत भाषाका परम विज्ञ हुनुहुन्छ। यस्तो किसिमको विद्या ज्ञान प्राप्ति पनि उहाँलाई भगवती कात्यायनी देवीको उपासनाबाट प्राप्त भएको थियो। उहाँले कठिन तपस्या गर्नुभएपछि उपासनादेखि प्रसन्न भएर माता भगवतीले उनी कात्यायन महर्षिको घरमा पुत्रीका रूपमा अवतार लिनुभयो र कात्यायन ऋषिकी सन्तानका रूपमा अवतार लिनुभएको हुनाले भगवती देवीलाई कात्यायनी भनिएको हो। कात्यायनस्य अपत्यम पुमान, अपत्यम स्त्री कात्यायनी अर्थात् कात्यायन ऋषिका गोत्रमा वंशमा उहाँकै घरमा उहाँकै परिवारबाट अवतार विशेष धारण गर्नुभएको हुनाले भगवती देवीलाई कात्यायनी भगवती भनेर उपासना गर्न थालियो। भागवतमा वर्णन गरिए अनुसार गोविन्दहरूले भगवान् श्रीकृष्णलाई आफ्ना परम आत्माका रूपमा परम ईश्वरका रूपमा प्राप्त गरौँ भनेर तपस्या गर्दाका खण्डमा यमुना नदीमा स्नान गर्दाका अवस्थामा पनि कात्यायनी महामाये भनेर यसरी सम्बोधन गरेर उपासना गर्नुभएको छ। भगवान् श्रीकृष्ण जस्ता परमात्माको दर्शन हामीलाई प्राप्ति होस् भनेर प्रार्थना गरेका थिए। त्यसकारण कात्यायनी भगवती हरेक ईप्सित वर प्रदानका लागि शक्तिशालिनी अवतार मानिनुहुन्छ। यस्तै गरी उहाँको आवरण चम्किलो एवं ज्योतिर्मय स्वरूप दाहिनेतर्फ माथिल्लो हात अभय मुद्रामा धारण गर्नुभएको, तल्लो हातलाई वर मुद्रामा धारण गर्नुभएको, देब्रेतर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको पुष्प इत्यादि धारण गर्नुभएको दिव्य रूपमा उपासना गरिन्छ। भगवती कात्यायनीको मंत्र ओम ऐं ह्रीं क्लीं कात्यायिनी नमः यस किसिमको मन्त्र जप गर्नु उत्तम हुन्छ र उत्तम शक्ति ज्ञान भक्ति प्राप्ति हुन्छ भनेर उल्लेख गरिएको पाइन्छ। आउनुहोस् भक्त साधक भगवती कात्यायनी देवीको उपासना गर्दै एउटा देवी भजन

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती देवीको यो वचन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। कात्यायनी भगवतीको यो पूजन नवरात्रिको छैटौँ दिन ध्यान यस किसिमले मन्त्रपूर्वक गरिएको पाइन्छ। चन्द्रहासुज्ज्वलकरा शार्दूल भरवाहना कात्यायनी शुभम दद्यात् देवी दानवघातिनी कात्यायनी महामाय महायोगी न्यधीश्वरी नन्द गोपसुतम देवी पतिमे कुरुते नमः भागवतमा उल्लेख गरिएको एउटा श्लोक मन्त्र र अर्को भगवती देवीकै उपासनात्मक कालिका पुराणमा उल्लेख गरिएको मन्त्र समेत गरी देवीको ध्यान पूजन गर्ने मन्त्रलाई प्रस्तुत गरियो। भगवती देवीको उपासना आफैमा महत्त्वपूर्ण छ। धर्म अर्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्राप्तिका लागि भगवतीको उपासना गर्ने गरिन्छ। यही महत्त्वलाई बुझेर साधकहरू भगवतीको उपासनामा तल्लीन बन्ने गर्नुहुन्छ। सात्विक र अहिंसात्मक उपासना उत्तम मानिएको छ। भगवती देवीको व्रत बस्दा कतिपयले त फलाहार मात्रै गरेर त्यो पनि सायङ्कालको पूजा वन्दना आदि सकिसकेपछि मात्रै फलाहार गर्ने नत्र दिनभर उपवास बस्ने यस्तो कठोर तपस्यात्मक शैलीबाट उपासना गर्नुहुन्छ। अझ कतिपयले शयन गरेकै अवस्थामा छातीमा माटो समेत राखेर त्यहाँ जमराहरू उमार्ने गरिएको यस किसिमको कठोर व्रत गरेको पनि पाइन्छ। यस्तो किसिमको असाध्य जो सबैबाट सम्भव नै हुँदैन त्यस्ता किसिमका व्रत समेत गर्नका लागि तयार हुने यस्ता साधकलाई भगवती

यात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस्। भगवती देवी मौलकालिकाको यो शारदीय नवरात्रभर उपासना गरी कृतकृत्य बन्नुहोस् भन्ने शुभभावसहित आजका लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: Kızıl FM 87.9.
1: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सल्लाहकार तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। चाड पर्वको यस उल्लासमय अवसरमा व्यक्तिगत सरसफाई, घर आँगनको स्वच्छता, खानेपानीको सुरक्षित प्रयोग तथा पानीका स्रोतहरूको संरक्षणमा विशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष गोविन्दराज तिमिल सिन्हा एवं अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैंडाकोट 15, नवलपरासी वर्दघाट सुस्तापुर। नेपालीहरूको महान पर्व विजयादशमी, उजालो र उमङ्गको पर्व शुभ दीपावली तथा आस्था, श्रद्धा र सूर्य उपासनाको पर्व छठ पर्वको सुखद अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, बचतकर्ता, ऋणी, कर्मचारी, सञ्चालक समिति, सल्लाहकार तथा सम्पूर्ण शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष वेदबन्धु रेग्मी एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट 4, नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 उपरासी। फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
4: विनय त्रिवेणी गाउँपालिकाको अनुरोध, सम्पूर्ण गाउँवासीमा चाडपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सभ्य र सुसंस्कृत भई चाडपर्व मनाउन विशेष ध्यान दिनुहुन हार्दिक अनुरोध गर्दछौँ। चाडपर्वको अवसरमा पटाका तथा विस्फोटक पदार्थको प्रयोग नगरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउँ र ट्राफिक नियमको पूर्ण पालना गरौँ। आफ्नो घर आँगन र टोल सफा राखौँ। चाडपर्वको विविध संस्कार अपनाउँदै गर्दा जलाशयमा पूजा सामग्री, प्लास्टिक तथा अन्य फोहोर नफालौँ। जुवातास तथा अनावश्यक खर्चबाट टाढा रहँदै आपसी प्रेम, सद्भाव र भाइचारा बढाउँ। आफ्नो घर छोडेर बाहिर जाँदा विद्युत तथा ग्यास सुरक्षित रहेको सुनिश्चित गरौँ। बालबालिका, ज्येष्ठ नागरिक र असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिउँ। नगर प्रमुख घनश्याम गिरी, विनय त्रिवेणी गाउँपालिकाको कार्यालय, विनय त्रिवेणी, नवलपरासी वर्दघाट सुस्तापुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।

0: आहा, कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550574503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
4: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।

0: आज विक्रम सम्बत 2083 साल असोज 30 गते शुक्रबार आश्विन शुक्ल षष्ठी बडादशैंको छैटौं दिन 16 अक्टोबर सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: सुकुम्बासीलाई जग्गा दिन सहज बनाइदै चाडपर्वको मुखमा महँगीको मार, गगनको अग्नि परीक्षा सुरु। सांसद सुन्दरमाथि छानबिन थालियो। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू हरित युरिया मल कारखाना स्थापनाको तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्टमा छापिएको दूध बेचेकै आमदानी 3 करोड शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर 4 र 5 का कृषकहरूले दूध बेचेरै वार्षिक 3 करोड भन्दा बढी आमदानी गरेका छन्। हामीले गाउँ घरमै बसेर गाई भैँसीको दूध उत्पादन गरी आमदानी गर्दै आएका छौँ। कृषक कमल प्रसाद तिमिल सिन्हाले भने उत्पादन भएको दूध गाउँमै रहेको बिन्ज्याल साना किसान कृषि सहकारी संस्थामा बेच्ने गरेका छौँ। तिमिल सिन्हाले यो वर्ष 10,878 लिटर दूध बेचेर 7,28,000 रकम आमदानी गरेका छन्। उनी बलेफी गाउँपालिकाकै सबैभन्दा बढी दूध बेच्ने किसानका रूपमा सम्मानित समेत भएका छन्। बिन्ज्याल साना किसान कृषि सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभामा तिमिल सिन्हालाई सहकारीले पालिकाभरकै सबैभन्दा बढी दूध बेच्ने किसानका रूपमा सम्मान गरेको हो। सो अवसरमा गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले तिमिल सिन्हासहित बढी दूध उत्पादन गरी बेच्ने 14 किसानलाई सम्मान गरेका थिए। कृषकले एक वर्षमा 3,32,00,000 रुपियाँको दूध बिक्री गरेको सहकारीको व्यवस्थापक द्वारिका नेपालले जानकारी दिएका छन्। सहकारीले एक वर्षमा 6,81,00,000 रुपियाँ भन्दा बढीको आर्थिक कारोबार गरेको छ। उनले भने जसमध्ये 3,32,00,000 रुपियाँको दूध बिक्री भएको छ। सहकारीका अध्यक्ष खिका प्रसाद नेपालले दूध उत्पादन तथा बिक्री सदस्यको बचत वृद्धि किसानलाई प्रोत्साहन र संस्थाको आर्थिक सबलीकरणलाई सहकारीले प्राथमिकतामा राखेको जानकारी समेत दिएका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी

0: गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी
1: कति खानु हो,
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
3: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

सधैँ शुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिमालय टाइम्समा सुकुम्बासीलाई जग्गा वितरणमा सहज बनाइदै शीर्षकमा खबर छापिएको छ। सरकारले सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया सहज बनाउने र भूमि प्रशासनलाई स्थानीय तहबाटै प्रभावकारी बनाउने कानूनी प्रबन्ध गरेको छ। भूमि ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने बाटो खुलेको छ भने जग्गाको रजिस्ट्रेसन, नामसारी, दाखिल, खारेज तथा रोगका फुकुवा जस्ता कामहरू अब स्थानीय तहबाटै सञ्चालन हुने भएका छन्। दशकौंदेखि थातिरहेको भूमिहीन सुकुम्बासी तथा व्यवस्थित अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गा वितरणको प्रक्रियामा सहजता ल्याउन मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै भूमि व्यवस्था, सहकारी, गरिबी निवारण तथा संघीय मामिला मन्त्रालयले 2.5 लाख भन्दा बढी सुकुम्बासीलाई जग्गा दिने बाटो खुल्ला भएको जनाएको छ। यसले जग्गा वितरण र स्वामित्व हस्तान्तरणका झन्झटिला प्रावधानहरूलाई हटाउँदै प्रक्रियालाई सहज बनाएको छ। 2066 माघ 28 अगावैदेखि श्रेष्ठतामा मात्र वन उल्लेख भएका धरातलमा बस्तिरहेका जग्गालाई एकपटक पुनः नक्साङ्कन गरी सरकारको नाममा ल्याइनेछ।
3: आजको अन्नपूर्ण पोस्ट दैनिकमा गगनको अग्नि परीक्षा, भाषणबाट परिणामतिर, विद्रोहबाट जिम्मेवारीतिर शीर्षकमा मुख्य खबर छापिएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना बनेको छ। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्याङ्कन र भविष्यको राजनैतिक दिशा निर्देश तय गर्ने अवसर पनि बनेको छ। यस महाधिवेशनबाट गगन थापा लगायतका पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, स्थानान्तरण र परिवर्तनको अपेक्षालाई एकै ठाउँ उभ्याएको छ। तर लोकतन्त्रमा नेतृत्व चयन हुनु आफैमा उपलब्धिको अन्तिम बिन्दु भने होइन, त्यो त जिम्मेवारीको सुरुवात हो। अब नेपाली काङ्ग्रेस सामु सबैभन्दा महत्त्वपूर्ण प्रश्न छ, नयाँ नेतृत्वले कार्यकर्ताको उत्साहलाई संगठनात्मक शक्तिमा, परिवर्तनको नारालाई व्यवहारमा र जनताको अपेक्षालाई परिणाममा कसरी रूपान्तरण गर्न सक्ला। राजनीतिमा अधुहार बदलिनु र राजनीतिक संस्कार बदलिनु फरक कुरा हुन्। नयाँ नेतृत्वप्रतिको आशा तब मात्र सार्थक हुन्छ तब त्यसले निर्णय प्रक्रियामा पारदर्शिता, संगठनमा न्याय, जिम्मेवारीमा उत्तरदायित्व र राजनैतिक व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्दछ। गगन थापाका लागि अहिलेको नेतृत्व अवसर मात्र होइन, आफ्नो राजनैतिक दृष्टिकोण, संगठन क्षमता र कार्यशैलीलाई व्यवहारबाट प्रमाणित गर्ने ठूलो चुनौती पनि हो। नेतृत्वले आफूलाई भाषणबाट होइन, निर्णयबाट, आश्वासनबाट होइन, परिणामबाट र लोकप्रिय नाराबाट होइन, संस्थागत सुधारबाट प्रमाणित गर्नुपर्दछ। राजनीतिक परिवर्तनको कुरा गर्नु सहज हुन्छ तर स्थापित संरचना, स्वार्थ र कार्यशैलीलाई सुधार गर्नु धेरै कठिन हुन्छ। त्यसैले नयाँ नेतृत्वको वास्तविक परीक्षा पार्टीभित्रैबाट सुरु हुन्छ। राजनीतिमा अवसर सधैँ आउँदैनन्, अवसर प्राप्त भएपछि त्यसलाई जिम्मेवारीमा र जिम्मेवारीलाई परिणाममा बदल्न सक्नु नै नेतृत्वको असली परीक्षा हो। काङ्ग्रेसका लागि अहिलेको प्रश्न केवल कसले नेतृत्व गर्यो भन्ने होइन, त्यो नेतृत्वले पार्टीलाई कस्तो बनाउँछ, जनतासँग कस्तो सम्बन्ध स्थापित गर्छ र लोकतन्त्रप्रति कस्तो व्यवहार देखाउँछ भन्ने हो। गगन थापाका लागि अब सबैभन्दा महत्त्वपूर्ण काम आफ्नो आलोचनाको इतिहास होइन, आफ्नो कार्य सम्पादनको इतिहास निर्माण गर्नु हो। काङ्ग्रेसका लागि सबैभन्दा ठुलो उपलब्धि नेतृत्व परिवर्तन मात्र होइन, राजनैतिक सरकारको परिवर्तन पनि हुनसक्छ। नेपाली काङ्ग्रेसको भविष्य केवल पार्टीको आन्तरिक विषय होइन, देशको लोकतान्त्रिक प्रणालीमा उसको भूमिका, संसदीय अभ्यासप्रतिको प्रतिबद्धता र सार्वजनिक नीतिमाथिको प्रभावले राष्ट्रिय राजनीतिलाई पनि असर पार्दछ। त्यसैले नयाँ नेतृत्वले पार्टीको शक्ति विस्तारलाई केवल चुनावी गणितमा सीमित गर्नु हुँदैन। लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, जवाफदेही शासन, सामाजिक न्याय, आर्थिक अवसर र सामाजिक सेवाको गुणस्तर जस्ता विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ। इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन शीर्षकमा आजको अन्नपूर्ण प्रश्न लेखमा मुख्य समाचार छापिएको छ।
2: स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिने तयारीमा रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले दशैं बिदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ। सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रासोपाले दशैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो। चाडपर्वका बेला शहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र सम्वाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन्। नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक रूपमा नागरिकसँग सम्वाद गर्ने तयारी गरेका छन् भने रासोपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अगाडि बढाएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको 15 महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ। कंग्रेसले दशैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन, तर गाउँ पुगेका नेता कार्यकर्ताले वडा, पालिका र जिल्ला स्तरमा शुभकामना आदान प्रदान मार्फत राजनीतिक गतिविधि बढाउने तयारी गरेका छन्। कंग्रेसले यस वर्ष पनि कोजागत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ। नेकपा एमाले पनि नेता कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग सम्वाद गर्न अनौपचारिक निर्देशन नै दिएको छ। पार्टी सचिव महेश बस्नेतले दशैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए। दशैंलाई चुनावी अभियान बनाउँदै दलहरू शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहिबारदेखि सुरु भएको छ। छानबिनलाई अझ प्रभावकारी बनाउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि राष्ट्रपतिले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउँदै भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकतामा 6 सदस्यीय छानबिन समिति गरिएको हो। समितिका सदस्यहरू रविन्द्र कार्की, सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिल सिन्हा, सन्तोष आचार्य र सन्तोष विशुङ्के रहेका छन्।
2: विगतमा बडा दशैंको घटना उपत्यका लगायत
3: सुशीला सिमखडा, उपेन्द्र नन्दन तिमिल सिन्हा, सन्तोष आचार्य र सन्तोष विश्वकर्मा
2: बजारमा दशैंको किनमेल गर्नेको भिडले पैदल हिँड्न समेत मुस्किल पर्ने गर्थ्यो, तर यस वर्ष काठमाडौँ उपत्यका र आसपासका बासिन्दा लगायतका मुख्य शहरहरूमा विगतका वर्षहरूमा जस्तो दशैंको उल्लास र उमङ्ग छैन। एकातिर दशैंको मुखैमा देशका मुख्य राजमार्गहरू अवरुद्ध छन्, सड़क सञ्जाल बिग्रिँदा ढुवानीमा कठिनाई भएको छ भने अर्कोतिर बजारमा उपभोग्य वस्तुको अभाव देखाउँदै महँगीका कारण उपभोक्ताले थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा यसपटक आम उपभोक्ताको दशैं सहित चाडपर्व महँगीको चपेटामा नराम्ररी पिल्सिएको छ। दशैं भन्ने बित्तिकै मिठो मसिनो खाने, विशेष गरी मासुका परिकारहरूमा रमाउने चाडका रूपमा लिइन्छ, तर यस वर्ष उपत्यकामा खाद्यान्न, लत्ता कपडा, खसी बोका र च्याङ्राको अभाव र महँगीले दशैंको भान्सा महँगो र खल्लो हुने देखिएको छ। चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई खर्च धान्नै मुस्किल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: आजको आर्थिक अभियानमा वार्षिक 5,00,000 टन क्षमताको हरित युरिया कारखाना स्थापनाको तयारी शीर्षकमा मुख्य खबर छापिएको छ। सरकारले वार्षिक 5,00,000 मेट्रिक टन क्षमताको हरित युरिया प्लान्ट स्थापनाका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासँग विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सहितको प्रस्तावमा गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त उपक्रम अर्थात् जोइन्ट भेन्चर तथा धेरै कम्पनीहरू सम्मिलित समूह कन्सोर्टियमबाट अवधारणा र कार्यान्वयनको ढाँचा वा मोडालिटी सहितको विस्तृत प्रस्ताव आह्वान गरेको हो। लामो समयदेखि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने आवाज उठ्दै आएको र सरकारले पनि यस्तो योजना बजेटमा समेटेको भए पनि कारखाना स्थापना हुन सकेको छैन। रुस, युक्रेन तथा अमेरिका इरान युद्धका कारण रासायनिक मल र यसको कच्चा पदार्थको आपूर्ति श्रृङ्खलामा परेको दुष्प्रभावका कारण अन्तर्राष्ट्रिय बजारबाट मल खरिद गर्न नेपाल लगायतका थुप्रै मुलुकले सङ्घर्ष गर्नुपर्नेको अवस्था छ। धेरै मुलुकले स्वदेशमै मल कारखाना खोलेर खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक देखेका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार नेपालमा उपलब्ध जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको उपयोग गरी स्वदेशमै रासायनिक मल उत्पादन गर्ने हिसाबले कारखाना स्थापनाको काम अगाडि बढाइएको हो। आर्थिक अभियानमा खबर छ।
2: विदेशी मुद्रा संचित इतिहासकै उच्च शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। विदेशबाट रेमिट्यान्सको प्रवाह निरन्तर बढेसँगै देशको बाह्य अर्थतन्त्र अत्यन्त मजबूत बनेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार विदेशी मुद्रा संचित इतिहासकै उच्च बिन्दु नजिक पुगेको छ भने शोधनान्तर स्थिति 187.68 अर्ब रूपियाँ बचतमा छ। बैंकहरूमा लगानी योग्य रकम थुप्रिए पनि आन्तरिक अर्थतन्त्र भने सुस्त देखिएको छ। बढ्दो महँगी, कमजोर व्यापार, निजी क्षेत्रमा कर्जामागको कमी र निराशाजनक पुँजीगत खर्चका कारण बाह्य क्षेत्रको उत्साहजनक सूचकको प्रभाव बजारमा देखिन सकेको छैन।